0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजमै।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ। यस ट्यान्टेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 13 गते बुधबार, सन् 2026 जुलाई 29 तारीक असार शुक्ल पक्षको गुरु पूर्णिमा तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपील, दुहबीमा सद्भाव र्याली।
0: डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार प्रभावित, 10 महिनामा 90 जना डाक्टरमाथि कुटपिट, स्वास्थ्य क्षेत्रमा हड़ताल नगर्न मन्त्रालयको आग्रह।
1: प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्वपूर्ण, बाल बालिकालाई दिएको शिक्षाले घर परिवारको बानी व्यवहार सुधारमा पनि भूमिका खेल्ने।

0: किताब पढाउनु भन्दा अगाडि कसैलाई थाहा थिएन हिउँ चितुवा लोप हुँदैछ भनेर. जब किताब पढाउनु थाले त्यहाँदेखि अहिले थाहा पाइसकेको छ विद्यार्थीहरूले, अनि अभिभावकहरूलाई पनि धेरैले ज्ञान भइसकेको छ.
1: हर्मुज व्यवस्थापनका लागि ओमानद्वारा इरान समक्ष संयुक्त प्रस्ताव नयाँ प्रस्तावमा सहमति भए इरानको एकलौटी नियन्त्रण हट्ने.
2: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै.
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो. सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ. फोन 01-590-61-89, मोबाइल 97-72-540-89.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। डीजे बाजा विवादले निम्तिएको झडपमा सरकारबाट भएको बल प्रयोगमा एकजनाको ज्यान गएको घटनापछि सुनसरी र आसपासका क्षेत्र शान्त बनेका छन्। प्रशासनले सुनसरीका 12 मध्ये 8 पालिकाको सम्पूर्ण क्षेत्र तथा इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिका महेन्द्र राजमार्ग आसपासमा गैरातीबाट अनिश्चितकालीन कर्फ्यू लगाएको छ। यसअघि दक्षिणी क्षेत्रका पालिकामा केन्द्रित थियो। हिजोका घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू विस्तार गर्दै 10 पालिकामा कायम गरेको हो। प्रशासनले गैराती 9 बजेदेखि अर्को आदेश नभएसम्मका लागि इटहरी उपमहानगरपालिका 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, रामधुनी नगरपालिका 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्र, इनरुहा र दुहबी नगरपालिका तथा भोकराहा, नरसिंह, कोशी, गढ़ी, देवाङगंज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाएको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अर्यालले कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि व्यक्तिको आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको बताउनु भएको छ। डीजे बाजाको न्यूमा सुनसरीमा हिंसात्मक घटना भएपछि मोरङको प्रशासनले डीजे बाजा बजाउन रोक लगाएको छ। अर्को सूचना नआएसम्मका लागि मोरङका कुनै पनि स्थानमा उत्सवमा डीजे बाजा बजाउन प्रशासनको अनुमति लिनुपर्नेछ। यस्तै धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलहरूले अपील गरेका छन्। देवाङगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार भएको घटनालाई लिएर विभिन्न ठाउँमा प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले तनाव नियन्त्रण गर्ने काममा सहयोग गर्न गैराती अपील गर्नुभएको छ। उहाँले फेसबुक स्टाटस मार्फत अपील गर्नुभएको हो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले महासचिव शंकर पोखरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले घटनाप्रति संवेदनशील बनेर समाधानका लागि अग्रसरता लिन सरकारसहित सम्बन्ध सबै पक्षको ध्यान आकर्षण गराउनु भएको छ। रासोपाका सभापति रवि लामिछानेले कप्तानगंज घटनाको विषयमा छलफल गर्न आज बिहान सर्वदलीय बैठक समेत बोलाउनु भएको छ। सामाजिक एकता कायम राख्न सुनसरीको दुहबीमा स्थानीय बासिन्दाले हिजो सद्भाव र्याली निकालेका छन्। सामाजिक सद्भाव र आपसी भाइचारा कायम गर्ने उद्देश्यले निकालिएको सद्भाव र्यालीमा सबै धर्मका अगुवा, समर्थक, नेता, कार्यकर्ता, नागरिक समाज र प्रहरी प्रशासनको सहभागिता रहेको थियो। र्यालीका सहभागीले देवाङगंज घटनाप्रति ध्यानाकर्षण गराउँदै घटनामा संलग्न दोषीलाई निष्पक्ष छानबिन गरी कानून बमोजिम कार्यवाही गर्न सरकारसँग माग पनि गरेका छन्। सुनसरीको कप्तानगंज घटना, त्यसपछि फेरि अनिश्चितकालीन कर्फ्यू, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न प्रधानमन्त्रीदेखि दलहरूको अपील रहेको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्।
2: आफूहरूमाथि हुँदै आएको कुटपिट तथा दुर्व्यवहारको विरोधमा हिजो देशभर कार्यरत चिकित्सकले आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा भएको हड़तालका कारण अस्पताल पुगेका लाखौं बिरामी उपचारबाट वञ्चित भएका छन्। स्वास्थ्य सेवा रोक्नु हाम्रो चाहना होइन, चिकित्सकमाथि आक्रमण र दुर्व्यवहारको घटना बारम्बार दोहोरिरहेका छन्। तर राज्य मूक दर्शक बनेर बस्यो, संघका वरिष्ठ उपाध्यक्ष डाक्टर संजीव तिवारीले भन्नुभयो। डाक्टरमाथि जहाँ भेट्यो त्यही आक्रमण हुन थाल्यो, आक्रमण गर्ने धम्की आउन थाल्यो, फोन तथा सामाजिक सञ्जाल मार्फत धम्की आउन थालेपछि अप्रिय निर्णय पनि गर्न बाध्य भयौं। डर र त्रासमा कसरी उपचार गर्न सकिन्छ? हिजो चिकित्सकले गरेको देशव्यापी हड़ताल शनिबार वीरगंजको नारायणी अस्पतालको घटनापछि शुरू भएको हो। उपचाररत एक 45 वर्षीय मुटु रोगीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोड़फोड़ गरेको थियो भने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए। संघका अनुसार वीरगंजको घटना पछिल्लो उदाहरण मात्र हो। प्रत्येक साता 2-3 चिकित्सकमाथि कुटपिट वा गाली गलोज तथा ज्यान मार्ने धम्कीका घटना रिपोर्ट हुने गरेका छन्। पछिल्लो 10 महिनामा 90 भन्दा बढ़ी चिकित्सकमाथि कुटपिट तथा गाली गलोज र धम्कीका घटना हुने गरेका छन्। डाक्टर तिवारीले भन्नुभयो, सबै घटनाको उजुरी हुँदैन किनकि सबै चिकित्सकले उजुरी गर्दैनन्। 10 महिनामा 90 डाक्टरमाथि कुटपिट, चिकित्सकले हड़ताल गर्दै बिरामी हेरेनन्, 3 लाख भन्दा बढ़ी उपचारबाट वञ्चित शीर्षकको खबर कान्तिपुरमा छ।
1: माओवादी द्वन्द्वलाई शान्तिपूर्ण राजनैतिक अवतरणको पहिलो आधार मानिएको बाह्र बुधे समझदारीका एक हस्ताक्षरकर्ता समेत रहेका कांग्रेसका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको हिजो निधन भएको छ। तत्कालीन सात राजनैतिक दल र माओवादी बीच 2062 साल मंगिर सातमा बाह्र बुधे समझदारी हुँदा श्रेष्ठले तत्कालीन कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापतिको हैसियतमा हस्ताक्षर गर्नुभएको थियो। विभिन्न दलका नेताहरूले उहाँको निधनको खबरले स्तब्ध बनाएको तथा लोकतान्त्रिक आन्दोलनमा उहाँको भूमिकाको स्मरण समेत गरेका छन्। एक वर्षदेखि पेटको क्यान्सरबाट पीड़ित श्रेष्ठको उपचारको क्रममा ललितपुर जावला खेलमा रहेको एलियस अस्पतालमा 83 वर्षको उमेरमा निधन भएको हो। कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार आज बिहान बस्ने केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्नेछ। त्यसपछि पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान 9 बजेदेखि 11 बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ। शव यात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको दुलालले बताउनु भएको छ।
2: नारायणगढ़ मुगलिन सड़कमा आज बिहानैदेखि गाड़ी चल्न थालेका छन्। हिजो एकै दिन लगातार 3 पटक सुक्खा पहिरो झरेर अवरूद्ध यो सड़कमा सड़क डिभिजन कार्यालय चितवनले रातमा गाड़ी चलाउन रोक लगाएको थियो। खरे खोला मुगलिन बजार नजिकैको पहिरो हटाएको र आज बिहान 5 बजेसम्म रोक लगाएकोमा त्यसपछि गाड़ी चल्न थालेका हुन्। लेन अनुशासनको पालना गरी गाड़ी चलाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ। त्यस्तै पहिरोको जोखिम कायमै छ। यात्रा गर्दा सावधानी अपनाउन र सड़कको अवस्था बुझेर यात्रा गर्न यात्रुलाई प्रहरीले आग्रह गरेको छ।
1: कहाया कैरनमा प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्वपूर्ण बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू ₹2 करोड़सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: हिमस्टार गोल्ड मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
7: हिमस्टार फर अ कम्प्लिट होम।
6: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अपनाउन सर्वपक्षीय अपील, दुहबीमा सद्भाव र्याली, डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार सेवा प्रभावित, 10 महिनामा 90 जना डाक्टरमाथि कुटपीट, स्वास्थ्य क्षेत्रमा हड़ताल नगर्न मन्त्रालयको आग्रह, बाह्र बुधे समझदारीका हस्ताक्षरकर्ता गोपालमान श्रेष्ठको 83 वर्षको उमेरमा निधन, नारायणगढ़ मुगलिन सड़कमा आज बिहानैदेखि गाड़ी चल्न थाले लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। विद्यालयमा दिइने दिवा खाजा बाल बालिकाको पेट भर्ने माध्यम मात्र नभई उनीहरूको पोषण स्थितिमा उल्लेख्य सुधार ल्याएको एक प्रतिवेदन सार्वजनिक भएको छ। नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम WFPले संयुक्त रूपमा काठमाण्डौमा सार्वजनिक गरेको प्रतिवेदनले दिवा खाजा कार्यक्रमले देशभरका बाल बालिकाको पोषण, स्वास्थ्य र समग्र शारीरिक तथा मानसिक विकासमा दूरगामी सकारात्मक प्रभाव पारेको देखाएका हुन्। राष्ट्रिय दिवा खाजा कार्यक्रमको यात्रा र डब्ल्यूएफपीको वार्षिक कन्ट्री रिपोर्ट 2025 अनुसार सन् 1967 कक्षा कोठाको भोक मेटाउने सामान्य प्रयासका रूपमा शुरू भएको थियो। अहिले देशकै ठूलो पोषण तथा सामाजिक सुरक्षा कार्यक्रमका रूपमा स्थापित भएको उल्लेख छ। सन् 2025 नेपाल सरकारको पूर्ण लगानीमा संचालित यस कार्यक्रमले अहिले सबै 77 जिल्लाका झण्डै 30,00,000 बाल बालिकालाई दैनिक पोषिलो खाजा उपलब्ध गराउँदै आएको छ। प्रतिवेदनले रैथाने खाजा अवधारणाले बाल बालिकाको पोषण सुरक्षामा क्रान्ति नै ल्याएको उल्लेख गरेको छ। विद्यालय दिवा खाजाले 30,00,000 बाल बालिकाको पोषण सुधार शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: प्राकृतिक सम्पदाको प्रयोगसँगै संरक्षणको आवश्यकता पनि बढ़दै गएको छ। कतिपय स्रोतहरू प्रत्यक्ष प्रयोगका कारण कम हुँदै गएका छन् भने विशेष गरी वन्यजन्तुहरू मानिससँगको द्वन्दको चपेटामा छन्। यी सबैको संरक्षणका लागि दिगो उपयोग र प्रकृति मैत्री क्रियाकलाप आवश्यक पर्छ। प्रकृति मैत्री क्रियाकलाप तथा दिगो उपयोगका लागि मानिसलाई समेत सचेत बनाउन विभिन्न उपाय अपनाउने गरिन्छ। यसमध्ये बाल बालिकालाई दिने शिक्षा पनि एउटा हो, जसलाई प्रभावकारी मानिन्छ। हिउँ चितुवाबारे संरक्षण शिक्षाको धारण सहित थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतबाट।
8: नेपाल सहित विश्वका 12 देशमा पाइने हिउँ चितुवा दुर्लभ प्राणी हो। विश्वमा बढ़ीमा 6,000 संख्यामा रहेको ठानिएको हिउँ चितुवा हिमाली क्षेत्रमा बढ़दो क्रियाकलापसँगै संकटमा पर्दै गएको छ। जलवायु परिवर्तनले पनि यसलाई थप समस्यामा पारेको विज्ञहरू बताउँछन्। यही कुरालाई ख्याल गरेर हिउँ चितुवा संरक्षण सम्बन्धी विभिन्न कार्यक्रमहरू भइरहेका छन्। आफूले विद्यालयमा हिउँ चितुवा बारेमा सिक्न पाएको मुस्ताङको जोमसोममा रहेको धौलागिरी बोर्डिङ स्कूलमा कक्षा 7 पढ्ने छात्र नोआङ लोमो गुरूङ बताउनुहुन्छ।
9: र हिउँ चितुवाले हिमाली क्षेत्रको इकोसिस्टम सन्तुलन राख्नमा पनि धेरै भूमिका खेल्छ र यसको संरक्षण गर्नु हाम्रो कर्तव्य पनि हो।
8: संरक्षणका लागि विभिन्न उपायहरू अपनाइन्छ, त्यसमध्ये प्रमुख विधि संरक्षण शिक्षा हो। संरक्षण शिक्षामा पनि विद्यालय स्तरमा दिइने शिक्षाले प्रभावकारी भूमिका खेलिरहेको पाइन्छ। ताप्लेजुङको तापाथोकमा रहेको सरस्वती माविका संरक्षण शिक्षक रणबहादुर लिम्बू आफूहरूले कक्षामा सिकाएको कुरा विद्यार्थी मार्फत घर घरमा पुग्ने गरेको बताउनुहुन्छ।
10: आहाराहरू के हुन्, वासस्थान उहाँको बारेमा होइन किताबमा चाहिँ छन् होइन, अनि त्यो सिकायो नानीहरूलाई त्यही बारेमा, अनि गाउँघरमा आमा बुवाहरूलाई पनि होइन तपाईँहरूले घरमा गएर भन्नु भनेर मैले त्यही कुराहरू सिकाइरहेको छु। अनि किताब पढाउनु भन्दा अगाडि चाहिँ नानीहरूले कसैलाई थाहा थिएन हिउँ चितुवालाई संरक्षण गर्नुपर्छ, हिउँ चितुवा लोप हुँदैछ भनेर। जब किताब पढाउनु थाले त्यहाँदेखि अहिले सबैले थाहा पाइसकेको छ विद्यार्थीहरूले, अनि अभिभावकहरूलाई पनि गाउँ समुदायमा पनि धेरैले ज्ञान भइसकेको छ।
8: टेका समूह नेपालले हिउँ चितुवाको महत्वपूर्ण वासस्थान रहेको क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत, मुस्ताङ र कञ्चनजंघा संरक्षण क्षेत्र अन्तर्गत ताप्लेजुङका विभिन्न पालिकामा स्थानीय पाठ्यक्रम र पाठ्य पुस्तकमा हिउँ चितुवा बारे विषयवस्तु समेट्न सहजीकरण गर्नुका साथै कक्षा 6, 7 र 8 लागि हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ पुस्तक प्रकाशन पनि गरेको छ। हिउँ चितुवाबारे पाठ पढेका विद्यार्थी र उनीहरूका अभिभावकहरूको ज्ञानमा विकास भएको पाइएको कार्यक्रम प्रमुख अनिल अधिकारी बताउनुहुन्छ।
11: मान्छेको एटिच्युडमा चाहिँ तपाईँ जस्तो भनौँ न, किताब पढिसकेपछि चाहिँ मैले चाहिँ ओहो यो हिउँ चितुवा चाहिँ बचाउनु पर्ने जीव रहेछ भन्ने चाहिँ उसले त्यो परिवर्तन एउटा आयो होइन। अर्को म उदाहरण दिँदाखेरि चाहिँ एकजना नानीले चाहिँ के भनिन् भने 7 पढ्नेले चाहिँ म त पहिला हिउँ चितुवालाई पनि त्यो कुकुर बिरालो जस्तो जीव होला भन्ठान्थेँ, तर मैले जब यो 6 पढेँ 7 पढिसकेपछि चाहिँ ओहो यो हिउँ चितुवा त संरक्षण गर्नुपर्ने जीव रहेछ भन्ने भने चाहिँ उसको धारणामा चाहिँ परिवर्तन आयो।
8: एउटा हिउँ चितुवा बाघ गैंडा हात्ती लगायत संकटपूर्ण दुर्लभ तथा लोपन्मुख जनावर तथा प्रकृतिका अरू सम्पदाहरू जोगाउन संरक्षण शिक्षा महत्वपूर्ण हुन्छ। त्यस्तो शिक्षा विद्यालय स्तरका बाल बालिकालाई सरल रूपमा दिन सकेमा त्यसको सिकाई र व्यावहारिक प्रयोग दुवै दिगो हुने देखिन्छ।
1: हिउँ चितुवा संरक्षण शिक्षाका बारेमा तयार पारेको रेडियो कार्यक्रम अहिले बिहान 8 बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब सगरमाथाको खबर। मानव गतिविधिका कारण हिउँ पग्लने तथा स्थानीय तापक्रम वृद्धिमा तीव्रता आएको भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्। उनीहरूले आधार शिविरलाई नजिकैको स्थिर तथा बरफरहित भूभागमा सार्न प्रस्ताव गरेका हुन्। विश्वकै सर्वोच्च आरोहण शिखर सगरमाथा आधार शिविर अर्थात एभरेस्ट बेस क्याम्प खोम्बु हिमनदीमा गरिएको एक वैज्ञानिक अध्ययनमा संलग्न वैज्ञानिकले यो प्रस्ताव गरेका हुन्। नेपाली तथा अन्तर्राष्ट्रिय वैज्ञानिक संलग्न रहेको अध्ययनले आधार शिविरमा हुने आरोहण सम्बन्धी गतिविधिले हिमनदीमा पार्ने प्रत्यक्ष स्थानीय प्रभावलाई परिमाणात्मक रूपमा मापन गरेको छ। आरोहण सिजनमा आधार शिविरमा खाना पकाउने, विभिन्न उपायबाट ताप लिने, जेनेरेटरबाट बिजुली उत्पादन गर्ने तथा हिम नदीमै विसर्जन गरिएको मानव मूत्रबाट निस्किएको तापजन्य ऊर्जाले 2000 भन्दा बढ़ी टन हिउँ तथा बरफ पगाल्न सक्ने देखिएको छ। सगरमाथा आधार शिविर सार्न सुझाव शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
2: घोषसहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासत भरिएको छ। अख्तियारले चालकदेखि भेटेरिनरी चिकित्सकसम्मलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। पक्राउ गरेका केहीलाई थुनामा राखेर तथा केहीलाई हाजिरी जमानीमा छाडेर अख्तियारले अनुसन्धान गरिरहेको छ। अख्तियारको हिरासतमा हाल 14 जना छन्, जसमध्ये 2 महिला छन्। अख्तियारको हिरासत भरिएपछि केहीलाई प्रहरीको हिरासतमा राखिएको छ। पछिल्लो समय धेरै स्ट्रिङ अपरेशन भएकोले अख्तियारको हिरासत भरिएको प्रवक्ता सुरेश नेपालले बताउनु भएको छ। पुरानो आर्थिक वर्ष सकिने र नयाँ आर्थिक वर्ष शुरू हुने समयमा सरकारी कार्यालयहरूमा भुक्तानी धेरै हुन्छ। भुक्तानीकै लागि घुस लिएको घटनामा धेरै पक्राउ परेका छन्। अख्तियारका एक अधिकारीका अनुसार आर्थिक वर्षको अन्तिममा भुक्तानी रोकेर कर्मचारीले बार्गेनिङ गर्ने प्रवृत्ति छ। त्यस्ता कर्मचारीबाट हैरान भएका सेवाग्राहीले अख्तियारलाई खबर गरेर पक्राउ गराउँछन्। यस पटक पनि विभिन्न कार्यालयका कर्मचारी पक्राउ परेका छन्। थुनामा रहेका मध्ये 12 सरकारी कर्मचारी छन् भने 2 सर्वसाधारण छन्। भरियो अख्तियारको हिरासत शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
13: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
12: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर एमसीभीटीसीले नेपालमै पहिलो पटक मुटुका तीनवटै भल्भमा न्यून चिरफार मिनिमल इन्भेसिभ कार्डियक सर्जरी मिक्स विधिबाट सफल शल्यक्रिया गरेको छ। चिकित्सकका अनुसार यो शल्यक्रिया विश्वमै अत्यन्त दुर्लभ र जटिल मानिन्छ। अस्पतालका चिकित्सकका अनुसार करिब 10 दिन अघि 52 वर्षीय पुरूष बिरामीको सफल शल्यक्रिया गरिएको थियो। उपचारपछि उनी पूर्ण रूपमा निको भई डिस्चार्ज भइसकेका छन्। अस्पतालका कन्सल्टेन्ट कार्डियक सर्जन डाक्टर अनिल भट्टराईले यसलाई ऐतिहासिक उपलब्धि बताउनु भएको छ। डाक्टर भट्टराईको नेतृत्वमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य कर्मीहरूको टोलीले शल्यक्रिया सम्पन्न गरेको थियो। एनेस्थेसिया टोलीको नेतृत्व डाक्टर बीभू श्रेष्ठ र प्राध्यापक डाक्टर विश्वास प्रधानले गर्नु भएको थियो। नेपालमै पहिलो पटक न्यून चिरफारबाट मुटुका तीनवटै भल्भको सफल शल्यक्रिया शीर्षकको खबर कान्तिपुरमा छ।
5: अब विदेशको खबर। ओमानले रणनीतिक रूपमा अति महत्वपूर्ण मानिने हर्मुज जलमार्गको व्यवस्थापन गर्न इरान समक्ष एक नयाँ संयुक्त क्षेत्रीय प्रस्ताव प्रस्तुत गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यम रोइटर्सका अनुसार पश्चिम एसियाको स्रोतलाई उद्धृत गर्दै हर्मुजमा शैक्षिक शुल्कको व्यवस्था सहितको संयुक्त संयन्त्र बनाउने प्रस्तावलाई अघि सारिएको हो। यो प्रस्तावमा खाड़ी क्षेत्रका देशहरूको समर्थन रहेको दावी छ। यसलाई गएको हप्ता तेहरान स्थित इरानी अधिकारी समक्ष प्रस्तुत गरिएको स्रोतले जनाएको छ। प्रस्ताव अनुसार हर्मुजमा इरानको मात्रै एकलौटी नियन्त्रण रहने छैन। यो प्रस्ताव मलक्का जलमार्ग मोडलमा आधारित रहेको समाचारमा उल्लेख छ। मलक्का जलमार्गलाई तटीय देशहरू इण्डोनेसिया मलेसिया र सिंगापुरले संयुक्त रूपमा व्यवस्थापन गर्दै आएका छन्। प्रस्तावित नयाँ व्यवस्थापन अनुसार हर्मुज प्रयोग गर्ने जहाजहरूले दिएको यातायात सञ्चालन सहयोगलाई कोष बनाएर वातावरणीय सुरक्षा खोज र उद्धार लगायतका सेवाहरूमा खर्च गरिनेछ। नयाँ प्रस्तावमा सहमति भए हर्मुज जलमार्गमा इरानको एकलौटी नियन्त्रण हट्नेछ। इरानका विदेश मन्त्री अब्बास अराघाचीले ओमान र साउदी अरेबियाका समकक्षीहरूसँग हर्मुज जलमार्गका विषयमा छलफल समेत गर्नुभएको छ।
6: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाल आज जित निकाल्दै श्रृंखलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। नेपाल यसअघिका पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै लीग टूको शीर्ष 4मा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनु पर्नेछ।
5: अब केही खबर संक्षेपमा। देशका मध्य र पूर्वी क्षेत्रमा गैराती पानी परेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भयो भने 1-2 ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै धादिङको गजुरीमा 80 मिलिमिटर वर्षा मापन भएको छ। बागमतीका केही ठाउँ, कोशी र गण्डकी प्रदेशका थोरै तथा लुम्बिनी र कर्णाली प्रदेशका 1-2 ठाउँमा मध्यमसम्मको वर्षा भएको हो। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
6: मुलुकमा लगानी विस्तार गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। हिजो अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई उच्च मनोबलका साथ लगानी विस्तार गर्न, नयाँ उद्योग खोल्न र उत्पादन बढ़ाउने तयारी गर्न भन्नुभएको छ।
5: भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको औपचारिक निम्तो पठाएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणदीप जयसवालले हिजोको नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो पठाइसकेको जानकारी दिनुभएको हो। उहाँले भ्रमणको मितिबारे भने खुलाउनु भएको छैन।
6: कपिल वस्तुका किसान लामो समयदेखि रासायनिक मल नपाउँदा मर्कामा परेका छन्। दुई साता यता कृषि सामग्री र साल ट्रेडिङ कर्पोरेशनले मल वितरण रोकेपछि किसान थप समस्यामा परेका हुन्।
5: असार शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ।
6: रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरियाले सन् 2026 लागि विभिन्न क्षेत्रमा 7,200 नेपाली कामदार छनौट गर्न लिने कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको दुई दिनमै 20,000 भन्दा बढ़ी आवेदन परेको छ। ईपीएस कोरिया शाखाले असार 11 18 गतेसम्म अनलाइन आवेदन खुलाएको हो।
5: र एमाले र नेकपा बीचको समझदारी अनुसार प्रदेशमा नयाँ सरकार गठन शुरू भएको छ। हिजो एमालेको समर्थनमा नेकपाका मंगल बहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। गएको साउन 9 भएको सहमति अनुसार कोशी बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन् भने मधेश र गण्डकीमा भने अरू दलसँग सहकार्य गर्ने भनिएको छ। कर्णालीमा नयाँ मुख्यमन्त्री चयन भए पनि अन्य प्रदेशमा भने प्रक्रिया अघि बढ़ेको छैन। काया कैरनमा अब पालो उखानको
6: गुरु भएपछि शिक्षाको के दुःख।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: कप्तानगंज घटनापछि सुनसरी अझै अशान्त, फेरि अनिश्चितकालीन कर्फ्यू, संयमता अप्नाउन सर्वपक्षीय अपील, दुह बीमा सद्भाव र्याली,
5: डाक्टरको आन्दोलनका कारण स्वास्थ्य उपचार सेवा प्रभावित, 10 महिनामा 90 डाक्टरमाथि कुटपिट, स्वास्थ्य क्षेत्रमा हड़ताल नगर्न मन्त्रालयको आग्रह,
6: प्रकृति मैत्री एवं संरक्षण कार्यक्रमका लागि विद्यालय शिक्षा महत्वपूर्ण, बाल बालिकालाई दिएको शिक्षाले घर परिवारको बानी व्यवहार सुधारमा पनि भूमिका खेल्ने,
5: हर्मुज जलमार्ग व्यवस्थापनका लागि ओमानद्वारा इरान समक्ष संयुक्त प्रस्ताव, नयाँ प्रस्तावमा सहमति भए इरानको एकलौटी नियन्त्रण हट्ने,
6: र विश्वकप क्रिकेट लीग 2 नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै।
5: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको घुससहित पक्राउ परेका कर्मचारीले अख्तियारको हिरासत भरिभराउ भएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अख्तियार हिरासत भ्रष्टाचार विशेष लेखिएको कक्ष छ। अर्को बोर्डमा रातो अक्षरमा घुसकाण्डले भरिभराउको सूचना छ। त्यो देखेपछि पैसै पैसा र ब्रिफकेस बोकेका एकजना कर्मचारी जस्ता देखिने व्यक्तिले हिरासत कक्षका कर्मचारीलाई सोध्दैछन्, अर्को हप्ताको लागि कोठा रिजर्भ गर्न पाइन्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: स्क्यानर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णालीको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगल बहादुर साई नियुक्त, शपथ आज।
1: कर्णालीमा मानसिक स्वास्थ्यको समस्या बढ्दै, पीड़ा लुकाएर नबस्न विज्ञको सुझाव।
0: दैरेखमा पहिरोले खसालेको ढुङ्गा लागेर एक शिक्षकको ज्यान गयो, सुर्खेतको लेगबेसीमा जीव दुर्घटना हुँदा 12 जना घाइते।
1: र विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलामा नेपाल आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै। हिमाल पहाड तराई जोड्छौ सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता मंगल बहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख एकेराज जोशीले साईलाई कर्णालीको 5 मुख्यमन्त्रीको रूपमा नियुक्त गर्नुभएको हो। साईलाई नेकपाका 14 र एमालेको 10 सांसदको समर्थन सहित हिजो प्रदेश प्रमुख को कार्यालयमा मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि हिजो साँझ 5 बजेसम्म दावी पेश गर्न समय दिनुभएको थियो। संविधानको धारा 168 उपधारा 2 अनुसार प्रदेश प्रमुख जोशीले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गर्नुभएको थियो। शाही मुगु प्रदेशसभा 2 तत्कालीन माओवादी र नेपाली कंग्रेस बीच भएको लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट विजय हुनुभएको थियो। उहाँले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री भएर काम गरिसक्नु भएको छ। नवनियुक्त मुख्यमन्त्री साईको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुने प्रदेश प्रमुखको कार्यालय जनाएको छ।
1: उता लुम्बिनी प्रदेश सरकारबाट नेपाली कंग्रेस बाहिरिएको छ। केन्द्रमा विकसित नयाँ राजनैतिक समीकरण अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कंग्रेसका 5 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। नेपाली कंग्रेस लुम्बिनी प्रदेश संसद दलका संसदक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री जेत नारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसँगै मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनु भएको हो। राजीनामा दिने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन यातायात मन्त्री प्रचण्ड विक्रम नेौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिन सिन्हा, वन तथा वातावरण मन्त्री देवकृष्ण प्रसाद कलवार रहनु भएको छ। केन्द्रीय राजनीतिमा सत्ता समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कंग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको हो। कंग्रेस सरकारबाट बाहिरिएसँगै अब लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपाको संयुक्त सरकार गठनको तयारी अगाडि बढ़ेको छ।

0: नयाँ मन्त्रीहरूको नियुक्ति, मन्त्रालयको बाँडफाँड तथा सरकार गठनका विषयमा दुवै दलका शीर्ष नेतृत्वबीच छलफल भइरहेको बताइएको छ।
1: कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्या दिन प्रतिदिन गम्भीर बन्दै गएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 82-83 मात्रै प्रदेशभर 302 जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। विजयनगरमा आयोजित कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती र सुधारका उपाय विषयक पत्रकार अन्तर्क्रियामा प्रस्तुत तथ्याङ्कहरूले मानसिक स्वास्थ्य सेवा अझै पनि पहुँचभन्दा टाढा रहेको जनाएको छ। कार्यक्रममा प्रस्तुत नेपाल प्रहरीको विवरण अनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै रहेको जनाएको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्य सरह प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। मानसिक रोगप्रति समाजमा अझै रहेको विभेद र गलत सोचका कारण धेरै व्यक्ति उपचारको पहुँचमा पुग्न नसकेको उल्लेख गर्दै उहाँले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। स्वास्थ्य सेवा निर्देशनालयका मनोविद लक्ष्मी तामाङले कर्णालीमा मानसिक स्वास्थ्य समस्या बढ़दो क्रममा रहेको बताउँदै समयमै पहिचान, मनोसामाजिक परामर्श र उपचारको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता उल्याउनु भएको छ। उहाँले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनाको कमी, विशेषज्ञ जनशक्तिको अभाव र सेवा सीमित हुनु अहिलेको प्रमुख चुनौती रहेको बताउनुभयो। यस्तै मनोरोग विशेषज्ञ डाक्टर सुशील समदर्शीले मानसिक रोगलाई लुकाएर राख्नु नै सबैभन्दा ठूलो समस्या रहेको बताउनुभयो। मानसिक स्वास्थ्य समस्या पनि अन्य रोग सरह नै उपचार योग्य भएकाले लक्षण देखिनासाथ विशेषज्ञ संघ परामर्श लिन पनि उहाँले आग्रह गर्नुभएको छ। उपचारमा ढिलाइ हुँदा आत्महत्यासम्म पुग्ने जोखिम बढ़न सक्ने भन्दै उहाँले मानसिक स्वास्थ्य सेवामा सरकारी लगानी, दक्ष जनशक्ति, उत्पादन र समुदाय स्तरको जनचेतनामूलक अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ।
0: यसैबीच सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर साईले प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम कार्यान्वयनमा गरिरहेको जानकारी गराउनुभयो। उहाँले सरकारी निकाय, स्वास्थ्य संस्था, स्थानीय तह र समुदाय बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता औल्याउनु भएको छ। स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रविन खड्काले मानसिक स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य कर्मीको क्षमता अभिवृद्धि तथा समुदायमा जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम भइरहेको बताउनु भएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष लक्ष्मण केसीले मानसिक स्वास्थ्यका विषयलाई संचार माध्यमले अझ जिम्मेवारपूर्ण उठान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले मानसिक रोगप्रति भ्रम, लाञ्छना र विभेद हटाउन तथ्यमा आधारित समाचार र जनचेतनामूलक सामग्री महत्वपूर्ण हुने बताउनु भएको छ। कार्यक्रमका सहभागीहरूले मानसिक स्वास्थ्यलाई अब व्यक्तिगत समस्या मात्र नभई सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा र विकाससँग जोड़िएको गम्भीर मुद्दाको रूपमा लिनुपर्ने निष्कर्ष निकालेका छन्।
1: दैलेखमा पहिरोले खसालेको ढुङ्गा लागेर एक शिक्षकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्प राज रोकाईले नारायण नगरपालिका 11 मिन्द्यावासिनीका 30 वर्षीय विष्णु कुमारी साईको पहिरोले बगाएको ढुङ्गा लागेर मृत्यु भएको बताउनुभयो। साईले नौमुले गाउँपालिका 1 राईले स्थित कृष्ण आधारभूत विद्यालयमा पढ़ाउँदै आउनु भएको थियो। नौमुले गाउँपालिका 1 तोली स्थित माइती घरको खेतमा काम सकेर फर्कने क्रममा भूते खोला नजिकै पहिरोसँगै खसेको ढुङ्गाले टाउकोमा लाग्दा गम्भीर घाइते हुनुभएका साईको उपचारका लागि दैलेख अस्पताल लैजाँदा गर्दा बाटोमै मृत्यु भएको हो। उहाँका 6 वर्षका छोरा हुनुहुन्छ। श्रीमान भने विगत 3 वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेको प्रहरीले जनाएको छ।
0: यता सुर्खेतको लेगबिची नगरपालिकामा जीप दुर्घटना हुँदा 12 जना घाइते भएका छन् भने 5 जनाको अवस्था गम्भीर रहेको बताएको छ। जिल्ला प्रहरीकारले सुर्खेतले बिहान 10 बजेतिर हिजो लेगबिची नगरपालिकाको वडा नम्बर 5 र 6 को सिमानामा पर्ने हलकण्डरा भन्ने ठाउँमा दुर्घटना भएको बताएको छ। डाँडा गाउँबाट दशरथपुरतर्फ आउँदै गरेको VE1-540 नम्बरको मुस्ताङ जीप उकालोमा आफै अनियन्त्रित भई दुर्घटनामा परेको डीएसपी कविन्द्र सिंह बोहराले बताउनुभयो। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: सबैजनालाई नमस्कार छ है।
3: नमस्कार।
2: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
3: यसका लक्षणहरू के के हुन्?
2: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
3: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
2: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
3: सबैले सुन्नुभयो नि? अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
2: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
4: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
7: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
8: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
6: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
8: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
6: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
9: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौ, सन्तुलित घरको खाना रोजौ। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ बाघसँग।
11: दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कलेजद्वारा जाँच तथा उपचार सेवा,
12: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क वाना हस्पिटल प्राली, वीरेन्द्रनगर एडी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।
14: रेडियो भेरी एफएम।
0: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीको मुख्यमन्त्रीमा नेकपाका संसदीय दलका नेता मंगलबहादुर साई नियुक्त, आज शपथ। कर्णालीमा मानसिक स्वास्थ्यको समस्या बढ्दै, पीड़ा लुकाएर नबस्न विज्ञको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। दार्चुलामा खोला तर्न निर्माण गरेको काठको पुल माचिँदा खोलामा बगी खसेर एकजनाको मृत्यु भएको छ। मालिक अर्जुन गाउँपालिका 8-3 को सीमाना पर्ने गाडखोलामाथि निर्माण गरेको काठको पुल माचिँदा मालिक अर्जुन 8 का स्थानीय अन्दाजी 56 वर्षका धनसिंह धामीको मृत्यु भएको हो। स्थानीय बजार मेल्ले खेतबाट घर फर्कने क्रममा आरबाट भन्ने स्थानमा गाडखोला तर्दै गर्दा पुल भाँचेर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ। धनसिंहको सह पुलभन्दा करिब 300 मिटर तल खोलामा फेला परेको हो। खोला तर्ने क्रम भाँचिएको यो काठको पुल गत वर्ष मात्रै निर्माण गरिएको हो।
0: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले बताएको छ। हाल कर्णाली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा समेत भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी त्यसैगरी सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाड़ी भूभागमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। राति भने देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागमा थोरै स्थानमा मध्यसम्मको वर्षा र हिमपातको सम्भावना समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
1: कालीकोटमा लगातारको वर्षापछि कर्णाली नदी र तिला नदीको जलस्तर उल्लेख्य रूपमा बढ़ेको छ। पानीको बहाव तीव्र बन्दै जाँदा दुवै नदीको संगम स्थल दोबान क्षेत्र जलमग्न भएको छ। सामान्य अवस्थामा देखिने नदी किनारका भागहरू अहिले पानीले ढाकिएका छन् भने दोबान क्षेत्रमा रहेको सानो संरचना समेत चारैतिरबाट नदीले घेरेको छ। वर्षायामसँगै हिमाली तथा पहाड़ी भेगमा परेको निरन्तर वर्षाका कारण नदीमा पानीको मात्रा बढ़दै गएको हो। कर्णाली र तिला नदीको संगममा पानीको तीव्र वेगले प्राकृतिक सौन्दर्य लाई नै अझ मनमोहक बनाएको छ। नदी किनारको बस्ती, खेतीयोग्य जमीन तथा नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। सहायक प्रमुख जिल्लाधिकारी जनक शर्माले सूचना जारी गर्दै नदी किनारका नागरिकलाई सचेत रहन आग्रह गर्नुभयो।
0: सल्यानमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि जिल्ला प्रशासन कार्यालय सल्यानले ग्यास डिलर व्यवसायलाई उपभोक्ता मैत्री, पारदर्शी र व्यवस्थित वितरण गर्न निर्देशन दिएको छ। जिल्लाभरको ग्यास अभाव भएको गुनासो बढ़ेपछि प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाको अध्यक्षतामा सरकारवालाको बैठक बसेको हो। छलफलमा व्यवसायीहरूले चैत महिना यता सल्यानमा एलपी ग्यासको आपूर्ति करिब 60% घटेको बताएका छन्। लामो समयदेखि पर्याप्त मात्रामा ग्यास आपूर्ति हुन नसक्दा उपभोक्ता समस्यामा परेका छन् भने बजारमा मूल्य वृद्धिको असर समेत देखिन थालेको बताइएको छ। प्रमुख जिल्ला अधिकारी सापकोटाले ग्यास आपूर्ति भएपछि रातिको समयमा सिलिण्डर अनलोड नगर्न, प्राप्त भएको ग्यास पालोका आधारमा पारदर्शी रूपमा वितरण तथा वितरणको स्पष्ट अभिलेख राख्न निर्देशन दिनुभएको छ। उहाँले कृत्रिम अभाव सिर्जना हुने गरी ग्यास सिलिण्डर भण्डारण नगर्न व्यवसायलाई आग्रह समेत गर्नु भएको छ। उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारूले अभावको अवस्थालाई अवसरका रूपमा प्रयोग गरी उपभोक्तालाई मर्का पार्ने कार्य नगर्न व्यवसायलाई आग्रह गर्नुभयो। उपलब्ध हुने ग्यास सबै उपभोक्ताले सम्मान रूपमा पाउने गरी निष्पक्ष वितरण गर्नुपर्ने उहाँले जोड़ दिनुभएको छ।
1: जुम्लाको पतरासी गाउँपालिका 4 स्थित लुम गाउँमा रहेको काठे पुल मुआवजा विवादका कारण स्थानीयलाई पुल आउजामा रोक लगाएको छ। पुल बन्द हुँदा चौर गाउँ, छुम, तल्फी, माथा चौर, पेरे, धोपीघाट, त्यस्तै गढ़ी गाउँ र हुरी महरी लगायतका 8-10 गाउँका स्थानीय समस्यामा परेका छन्। पक्की पुल निर्माण हुने स्थानमा जग्गा परेको 11 जना स्थानीय जग्गाधनीलाई मुआवजा उपलब्ध गराउने सहमति भए पनि हालसम्म रकम भुक्तानी नभएकाले उनीहरूले विरोध स्वरूप पुरानो काठे पुल बन्द गरेका हुन्। स्थानीयका अनुसार 6 दिनदेखि काठे पुल बन्द हुँदा गाउँबाट सुदूरमुकाम तथा अन्य स्थानमा आउजाउ गर्न कठिन भएको छ। विद्यार्थी विद्यालय पुग्न, बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत स्थानीयले शास्ति खेप्नु परेको छ। पुलमा हिँड्न रोक लगाएपछि सवारी साधन सञ्चालन पूर्ण रूपमा प्रभावित भएको छ भने पैदल यात्रुलाई समेत वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्। पतरासी गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह गोराले पुल निर्माणका क्रममा परेको निजी जग्गाको मुआवजा उपलब्ध गराउने विषयमा पतरासी गाउँपालिका 1, 2, 3 नम्बर वडाको सहमति अनुसार रकम व्यवस्थापन गर्ने निर्णय भएको बताउनु भएको छ।
0: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
7: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
14: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तर युक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिते धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोप राइटर सुनिता कुमारी साजी बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415978917।
0: यो साल त ढुक्क भयो है बुढी।
15: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
16: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
17: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ्समै।
1: कोठाको व्यवस्था भएको
13: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0385 25 714, मोबाइल 9855 51 960, 9841 19 336 र 9848 28 966।
18: रेडियो भेरी एफएम।
0: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शेरफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा आएको छ। अस्पतालका निर्देशक डाक्टर निरज भट्टराईले लायन्स क्लब अफ नेपालगंज खजुराको सहकार्यमा अस्पताल परिसरमा 15 कोटे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन ल्याएको बताउनुभयो। भट्टराईले कुरुवा घर सञ्चालनमा आएपछि लामो समयसम्म चल्ने क्यान्सर उपचारका क्रममा बिरामीका आफन्त तथा कुरुवाले बस्न र खानाका लागि भोग्दै आएको समस्या कम हुने अपेक्षा गरिएको बताउनु भएको छ। उहाँले कुरुवाले न्यूनतम शुल्कमा सुरक्षित र सुविधा सम्पन्न कोठा प्रयोग गर्न पाउने भएका छन्। कोठामा टेलिभिजन, अत्याधुनिक एट्याच बाथरूम तथा 24 घण्टा निशुल्क उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराइएको छ। कुरुवा घरलाई व्यवस्थित बनाउन अस्पतालले डाक्टर सुभाष मेहताको संयोजकमा 4 सदस्यीय बिरामी कुरुवा घर व्यवस्थापन समिति समेत गठन गरेको छ। पश्चिम नेपालका विभिन्न दुर्गम जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा क्यान्सर बिरामीको उपचारका लागि खजुरा स्थित क्यान्सर अस्पताल आउने गरेका छन्।

0: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: कर्णालीको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगल बहादुर साई नियुक्त, शपथ आज।
0: कर्णालीमा मानसिक स्वास्थ्यको समस्या बढ्दै, पीड़ा लुकाएर नबस्न विज्ञको सुझाव।
1: दैलेखमा पहिरोले खसालेको ढुङ्गा लागेर एक शिक्षकको ज्यान गयो। सुर्खेतको लेगबेसीमा जे दुर्घटना हुँदा 12 जना घाइते।
0: र विश्वकप लीग 2 त्रिदेशीय श्रृंखलामा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै। हवस् त, तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु दावत र मधुबन विषय विदा हुन्छौ। नमस्ते।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
3: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
4: एस टाइम्स का प्रायोजक फुलीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर फुलीगाउँमा जाओ।
5: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गोल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
6: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
7: ए लिनुस् त।
6: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
7: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
6: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
7: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
6: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
8: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
9: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-45-875।
10: अशोक साल र ढुक्क नारे बल्ली
11: हा त पोर्सालिक बात सम्झोट आम्मी डर लग्थ्यो र हटबरा पानी वर्षा बेल अस्ति छिमचाम कहाँ र सेक्जाए त सोचो त लट्ठी ठिक्कम घर डान डान पानी वर्ष टिकी मन छटपटाइ लाग
10: हा त धन्न ब्यालम र डिक ठिकम से सुरक्षित ठाउँमा सरली नारे बल्ली
11: हा हो बदा
12: बर्खक ब्यालमा बहिक ढ्यार जोखिम रहत उहमार बहिया से बचकला पहिलहा सावधानी अपनाए लड्या खोलम पानी बढ़ल बाकल से सावधान रहिए। एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यार हुलको से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
13: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: तर बिरामी जाँच आँखा जाँच अनुसारको चस्मा तयार गरिने प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे एनोमली स्क्यान पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
1: साथै थाइरोइड स्क्यान ब्रेस्ट स्क्यान सुपरफिसियल स्क्यान पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत सुगर थाइरोइड टाइफाइड HbA1c LFT RSV युरिक एसिड बाथरोग क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
1: स्मरण रहोस् दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
3: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती मुटु पेट नसा थाइरोइड दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
4: गर्जन सधैँ बाजु झैं रेडियो टाइगर 99.2 MHz।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाप चाहिँ।

0: सपिङ सेन्टरमा पा जाए ओ महाराज है म फेरि नमन सपिङ सेन्टरमा जाए तु
1: नै सबैजनाले नमन नमन भन्छ न के छ र त्यहाँ
0: के छैन र त्यहाँ खाद्य तथा किरानाका सामान कस्मेटिक सामान दैनिक उपभोग्य सामग्री होटलका लागि आवश्यक सम्पूर्ण सामान गिफ्ट खेलौना र बर्थडेका सामग्री सजावटका सामग्री संगीत र खेलकुदका सामग्री घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना
1: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582
2: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भिरगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि
3: बुढी ल मलाई अफिस जान लेट भइसक्यो खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो
4: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर कहिले मान्नुहुन्न एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट बजार जाँदा पनि त्यही घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा अब त भनेको मान्नुहोस् न
3: कुरा चाहिँ बुढीको पनि ठिकै हो मैले कोट प्यान्ट नसिलाउने भन्या हो र पल्ला घरको स्यामी अनि तिम्रो देवर हरेके छ नि हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौँ त
4: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो स्कुल लागि थाहा छैन
3: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु ल म अहिले लागे है त खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन मलाई हतार भइसक्यो
4: हस् म लिएर आउँछु कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू
5: हजुर हाम्रो यहाँ कोट इष्ट कोट जुहारी कोट दौडा सुरुवाल सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस निजामती कर्मचारीका ड्रेसहरू संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ
4: प्रोप्राइटर लक्ष्मण चौधरी सम्पर्क मोबाइल नम्बर 9864-35-80-76 9848-067-187 र 9869-5184-78
5: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स ठाकुर बाबा नगरपालिका वडा नम्बर 1 भोरीगाउँ बर्दिया
6: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो लागु पदार्थको एक पटकको प्रयोगले पनि लत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं तनाव भए खुल्ला कुरा गरौं समाधान लागु पदार्थ होइन लागु पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश
7: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित भइसकेको छु तपाईँको प्रतीक्षाको घडीलाई समाप्त गर्दै सनातन रेडियो नेटवर्कको आफ्नै स्टुडियोबाट हामी यतिखेर संसारभर एकैसाथमा प्रसारित भइरहेका छौं। तपाईँ विभिन्न देशका विभिन्न जिल्लाहरूबाट र विदेशबाट पनि धेरै सज्जनहरूले कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रम ज्योतिष दर्पण हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म आउने गर्छ र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका हुन्छौ। कार्यक्रममा 98453 97658 र 98142376001 तपाईँ फोन गर्दै गर्न सक्नुहुन्छ। म भने कार्यक्रमको शुरूवाती चरणमा छु, ढिलो नगरिकन अगाडि बढ़ाउँछु आजको पञ्चाङ्ग र ग्रहको चरबाट।

0: आजमिति 2083 साल आज श्रावण 13 गते हो। आज 13 गते को दिन बुधवार। तदनुसार ईस्वी सन 2026 जुलाई 29 तारीख नेपाल सम्मत 1146 दिल्लाथ्वा रोग्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु आषाढ़ शुक्ल पक्ष आज परम पवित्र पावन दिन आज सूर्योदयबाट हेर्दा पूर्णिमा रहेको छ। 35 घड़ी 9 पला 19 बजेर 29 मिनट सम्म उत्तर छाड़ा नक्षत्र 26 घड़ी 53 पला दिनको 4 बजेर 11 मिनट सम्म पृथ्वीयोग 49 घड़ी 58 पला भद्राकरण 3 घड़ी 19 पला आज आनन्द युगमा वज्र योग रहेको छ। आजको निर्माणको समय 33 घड़ी 38 पला बिहान सूर्योदय 5 बजेर 26 मिनट जाँदा भयो। साँझ सूर्यास्त 6 बजेर 53 मिनट जाँदा रहनेछ। आज जन्मिने सम्पूर्ण जातकहरूको मकर राशिमा जन्म रहनेछ र आज गुरु पूर्णिमा। आज पूर्णिमा व्रत पनि आजै रहेको छ। पूर्णिमा व्रत, आज गुरु पूर्णिमा, आज गुरु पूजा, आज विशेष गरी व्यास जयन्ती, मनवादी दक्षिणा मूर्ति पूजा, मानस व्रत आरम्भ रहेको छ। आजको दिन तपाईँलाई सबैभन्दा पहिला आफ्नो घरका माता र पिता जति ठूला गुरु संसारमा कोही पनि छैन भन्न त शास्त्रले कहिलेकाहीँ कृष्णम वन्दे जगत गुरुम, होइन कृष्णम वन्दे जगत, जगतको गुरु कृष्ण हुन्, कृष्ण भन्दा अरू छैनन् भन्छ शास्त्रले। तर कृष्णमा निहित गराउनेवाला तपाईँको माता र पिता बिना समर्थन नरहने भएकाले सबैभन्दा ठूलो गुरु आफ्नो आमा र बाबालाई मानौ। मैले धेरै चोटि धेरैवटा भिडियोमा नेपालकी घटना छ, आफ्नो आमा र बाबालाई कुटी कुटी छोराहरूले हत्या गरेको पनि इतिहास हामीले सुन्न पाएको छ। त्यो नहोस्, आफ्नो आमा र बुवालाई देउता समान साक्षात जिउँदो देउता भन्छु मैले, सास फेर्ने देउता क्या हजुर। हामीले अरू सास फेर्ने देउतासँग हामीले साक्षात्कार गर्न सकेका छैनौ। कोही छ भने आफ्नो आमा र बाबा भन्दा अरू ठूलो संसारमा कोही पनि हुँदैन। त्यस कारणले गर्दा आमा र बाबालाई पहिलो गुरु मान्दै आफूलाई गायत्री मन्त्र दीक्षा मन्त्रहरू दिँदै जसले आफ्नो यो संसारमा तपाईँलाई अन्धकारबाट उज्यालो प्रकाशतिर लगिदिने काम गर्यो। धेरै गुरुहरू हुन्छन्, धेरै गुरुहरू हुन्छन्। हामीले भागवतमा 24 गुरुको अवतार पनि सुनेका छौँ, होइन धेरै धेरै गुरुहरू हुनुहुन्छ। तर पनि विशेष गरी आमा र बुवालाई अनि आफ्ना गायत्री मन्त्र दिने गुरुहरूलाई र दीक्षा मन्त्र दिने गुरुहरूलाई, वेद मन्त्र दिने गुरुहरूलाई पहिलो गुरुहरू मान्दै तत् उपरान्त गु भनेको अन्धकार, रु भनेको प्रकाश। अन्धकार रूपी हामी संसारमा रुमलिरहेको बेला प्रकाश रूपी ज्ञान प्रदान गर्नुहुने हरेक क्षेत्रबाट आफ्ना गुरुहरूको सम्मान गरिदिनु। आज हामीलाई स्कूलमा कख पढाउनेदेखि लिएर हामीलाई हरेक बाटामा मोडहरूमा आफ्नो साथ, आफ्नो हौसला, आफ्नो सल्लाह दिने गुरुहरूलाई मनैबाट सबैले सम्मान गरौं। आज गुरुलाई विशेष सम्मान गर्दा तपाईँहरू भन्छ शास्त्रले गुरु बिना संसार अधुरो रहन्छ। चिन्तामणि लोक सुखम, चिन्तामणिले लोकको सुख दिन्छ अरे, चिन्तामणि लोक सुखम सुरद्रु, कल्प वृक्षले मनको इच्छाहरू पूरा गर्छ अरे। तर हेर्नुहोस्, साक्षात गुरुको कृपा बिना संसार अधुरो हुन्छ। भागवत भन्दै भन्छ योगिनाम दुर्लभम, योगीहरूले पनि प्राप्त नगरेको त वैकुण्ठ पद प्राप्ति गुरुको कृपाले हुन्छ भन्छ शास्त्रले। त्यही भएर योगिनाम, योगीहरूले भन्दा धेरै उत्कृष्ट कर्म गर्न हामीले सकेनौ, तर गुरुको मात्रै सम्मान गर्यौं, गुरुलाई प्रसन्न राख्यौं, गुरुको आशीर्वाद लिन सक्यौं भने हामी संसारबाट खुशी हुने दिन हो आज। त्यही गुरु पूर्णिमा, विशेष गरी व्यासको पूजा गरिन्छ, वेद व्यासजी महाराजको पूजा गरिन्छ आज। कृष्ण द्वैपायन वेद व्यास हुन् जो तनहुँको दमौलीमा जन्म भएको शास्त्रहरूको ठोकुवा छ। त्यसो भएको हुँदा हामी सबैले आज आफ्ना गुरुहरूलाई सम्मान गरौं। आफ्ना गुरुहरूको लागि फोटो फेसबुकमा हाल्नु पर्दैन हजुर, यी सब देखावटी हो फेरि, तर मनैबाट घरैबाट सम्झौं आफ्नो आमा, आफ्नो बाबा, अनि आफ्ना गायत्री गुरु, दीक्षा गुरु, वेद गुरु। त्यस पछाडि हामीलाई हरेक मोडमा कखदेखि एबिसिडीदेखि पढाउने गुरुदेखि लिएर हरेक मोडमा ज्ञान दिने, एकचोटि मात्र किन एउटा ज्ञान नदियोस्, त्यो ज्ञानले तपाईँको जिन्दगी सफल भएको छ भने त्यसलाई पनि गुरु मान्नुपर्छ। त्यस्ता गुरुहरूलाई हामीले सम्मान गरौं, मनैबाट आज गुरुहरूको सान्निध्यमा पुगेको आभास दिलाऊ। त्यस्ता गुरुहरूलाई सबै सबै सबैले सम्मान गर्दै गुरु पूर्णिमाको दिव्य दिन मनाऊ। आज सम्पूर्णलाई गुरु पूर्णिमाको धेरै धेरै शुभकामना, व्यास पूजनको धेरै धेरै शुभकामना, आज दक्षिणा मूर्ति पूजा यसको पनि विशेष विशेष शुभकामना दिन चाहन्छु। आज आजबाट एउटा कुरा के सिकौं भने, गुरु तपाईँलाई ज्ञान दिनभरि पढाउने मात्रै गुरु हुँदैन, तपाईँको हरेक मोडमा एक सेकेन्डले पनि तपाईँको मोडलाई कन्भर्ट गर्ने गुरुलाई पनि ठूलो गुरु मान्नुपर्छ। त्यसो भएको हुँदा सम्पूर्ण सम्पूर्णलाई गुरु पूर्णिमाको धेरै धेरै शुभकामना। अरू केही कमिटीहरू भए हामी कमिट भाषण गर्ने नै छु तपाईँहरूका, होइन आज विशेष हामी कमेन्टतर्फ पनि तपाईँहरू हेरिरहेका छौं। जसले अहिले सनातन रेडियो नेटवर्कमा हाम्रो पात्र एप्लिकेशनबाट सुनिरहनु भएको छ र त्यहाँबाट केही तपाईँले कमेन्ट छोड्नु भयो भने म एकैछिनपछि कमेन्ट वाचन गर्ने छु। अहिले भने ग्रह गोचरतर्फ लागिहालौ। सूर्य कर्क राशिमा छन्, चन्द्रमा यतिखेर मकर राशिमा, मंगल वृष राशिमा छन् भने बुध मिथुन राशिमा छन्, बृहस्पति कर्क राशिमा छन्, शुक्र सिंह राशिमा छन् भने शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। अबको क्रममा तपाईँको दिनले के भन्छ, आजको राशिलाई कसरी अगाडि बढाउन सकिन्छ, तपाईँको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि दशम स्थानको चन्द्रमा आज राम्रो छ, कर्म सफल हुनेछ, इच्छाका कामहरू परिपूर्ति हुन्छ भने लामो दूरीको यात्रामा सहज हुनेछ। आजको दिन तपाईँको लागि सकारात्मक बन्दै गइरहेको अवस्थाहरू छ, मन प्रसन्न रहन्छ र लामो दूरीको यात्राहरू आजको लागि राम्रो छ। मान सम्मानमा पनि वृद्धि आजको राशिहरूबाट संकेत देख्न सकिन्छ। तपाईँको मन हर्षित र उमङ्ग रहनेछ, काममा सफलता सँगसँगै इष्टमित्रहरूबाट पनि साथ सान्निध्यहरू प्राप्त गर्न सकिने योगहरू देख्न सकिन्छ। लामो दूरको यात्राबाट तपाईँको लागि दिन सुखद बन्दै जाने योग छ। कर्कट राशि हुनेको लागि आजको दिन गर्दै आएका हरेक कामबाट सकारात्मक ऊर्जा प्राप्तको दिनहरू रहेको छ, मान सम्मानमा वृद्धि रहनेछ, आर्थिक ताकेका कामहरूबाट पनि तपाईँको लागि धेरै कुरामा सहज आजको राशिबाट तपाईँको ग्रहबाट कर्कट राशिलाई संकेत देखिने योग रहेको छ। आजको दिनमा गर्दै आएका कामबाट तपाईँलाई सुखद अवसरहरू जुट्ने योग रहेको छ, तपाईँको लागि धेरै कुरामा उन्नति र प्रगति पनि राम्रो रहनेछ भने आफूले अलिकति केही कष्टकर भोगेर पनि अरूलाई सही गर्ने अपेक्षा रहनेछ। छैठौं ग्रह अलिक शत्रुकारक मानिन्छ, तपाईँको कुरा काट्नेको संख्यामा विशेष ध्यान दिनुहोला, राम्रो हुन्छ। उन्नति र प्रगतिमा तपाईँको लागि धेरै कुरामा सहज छ, तपाईँको लागि मान सम्मानमा पनि वृद्धि रहनेछ भने आर्थिकताका कामबाट सफल प्राप्तिको लागि दिन शुभ छ। अलिकति काममा विशेष ध्यान नदिए स्वास्थ्यमा भने केही समस्या आइपर्ने योग राशिमा संकेत छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय, भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: आजको दिनमा दिन सुखद बन्दै जान सक्ने योग छ। पठन पाठनको लागि धेरै कुरामा राम्रो हल्का अवसर जुट्ने योग राशिमा संकेत देखिएको छ। तर कर्ममा पनि थोरै रुचि भने वृद्धि रहनेछ। आजको दिनमा मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ। वृश्चिक राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक काममा सफल हुने यहाँको योग रहेको छ। लामो दूरीको यात्राहरूबाट पनि सहज छ। तपाईँको दिनलाई सकारात्मक बनाउने खालका योगहरू आजको राशिमा संकेत देख्न सकिन्छ। आजको दिन उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने खालको योग देख्न सकियो। धनुराशिको लागि धनस्थानमा चन्द्रमा आज दिनै बनिरहने भएकाले आर्थिक क्षेत्रमा व्यापारिक क्षेत्रमा पनि तपाईँको लागि दिन सुखद बन्ने खालका योग राशि धनुलाई संकेत देख्न सकिन्छ। मकर राशिको लागि लग्नमा चन्द्रमा छ, राजकीय सम्मान प्राप्त रहन्छ, सरकारी जागिरमा पद वृद्धिको सम्भावना छ। आज तपाईँको कुनै पनि महत्वपूर्ण अवसरहरू प्राप्त गर्ने खालका योगहरू पनि राशिमा संकेत देख्न सकिएको छ भने इष्टमित्रहरूबाट पनि साथ सान्निध्य प्राप्त राम्रो देख्न सकिन्छ। उन्नति र प्रगतिको लागि आजको दिन सखत नबल्ला। 12 चन्द्रमा लग्नमा राहु अलिकति दुविधायुक्त ग्रहहरूमा काममा सफलता असहज हुने खालको योग देखिन्छ। तपाईँले काम गर्दाखेरि आजको दिनमा तपाईँले अलिकति मनमा भगवानको स्मरण गर्दै अगाडि बढ्नुहोला, अन्यथा कामबाट धोका हुन सक्ने खालका योगहरू आजको राशिबाट कुम्भलाई संकेत देखिन्छ। मीन राशिको लागि भने कर्म सकारात्मक छ। स्वास्थ्य खेलकुदका क्षेत्रमा मन वृद्धि रहनेछ भने दौड़धूपमा असाध्य दिन सकारात्मक बन्दै जाने खालको योग छ। प्रेममा सफलता हात पर्ने योग रहेको छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने फेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय, भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँ सुन्नछु। हामी नेपालभरका विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथमा कार्यक्रम तपाईँसँग पुर्याइरहेका छौं। विभिन्न रेडियो स्टेशनहरूलाई पनि विशेष आभार। आज हामी विशेष गरी गुरु पूर्णिमाको दिनमा छौं। धेरैको आज हामी चिन्हहरू नहेरिकन तपाईँहरूका मनमा भएका कमेन्टहरू पनि हेर्ने हो कि भन्ने भइरहेको छ। आज कमेन्टहरू छन्, म कमेन्टहरूलाई वाचन गर्ने प्रयास गर्छु। दुई चारवटा कमेन्टहरू हाम्रो साथमा आइसकेका छन्। तपाईँ पनि कमेन्ट गर्न चाहनुहुन्छ भने आज हाम्रो पात्रो एप्लिकेशनबाट ज जसले सनातन रेडियो नेटवर्कमा गएर सुन्नु भएको छ, सबैभन्दा पहिले हाम्रो पात्रो खोल्नुहोला। हाम्रो पात्रो एप एउटा तपाईँले चाहिँ प्ले स्टोरमा गएर डाउनलोड गर्नुपर्ने हुन्छ। यो एन्ड्रोइड मोबाइलबाट कमेन्ट गर्न मिल्छ, आइफोनबाट कमेन्ट गर्न मिल्दैन फेरि है। अनि त्यहाँबाट तपाईँहरूले चाहिँ गएर रेडियोको बक्समा गएर भित्र सनातन रेडियो नेटवर्क खोज्नुहोला, यास एन एटीएन सनातन रेडियो नेटवर्क खोजेर त्यहाँबाट सुन्दै गर्नुभएको छ यो आवाज, अनि त्यहीँबाट कमेन्ट पनि गर्न सक्नुहुन्छ। तपाईँको कमेन्ट पढ्छौं, त्यसपछि हामी तपाईँलाई फोनबाट पनि कुराकानी गर्ने प्रयास गर्छौं है त। आज हामी हिजोको एउटा कमेन्ट पढ्छु म। राधे राधे गुरु, म इलामबाट प्रज्ञा घिमिरे सनातन रेडियो नेटवर्क सुनिरहेको छु। सर्वप्रथम त मेरो बाबा आमालाई साथै सम्पूर्ण गुरुहरूलाई भोलि हुने गुरु पूर्णिमाको धेरै धेरै शुभकामना भनेर हिजोको दिनमा प्रज्ञाजीले हामीलाई कमेन्ट गर्नुभएको रहेछ, आज पढे। आज अर्को कमेन्ट छ, गुरूर ब्रह्मा गुरूर विष्णु गुरूदेव महेश्वर गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरवे नमः। गुरु नै ब्रह्मा, गुरु नै विष्णु, गुरु नै महेश्वर हुनुहुन्छ, गुरु नै साक्षात परब्रह्म हुनुहुन्छ, त्यस्ता श्री गुरूलाई मेरो कोटि कोटि प्रणाम। हे गुरूदेव, तपाईँले अज्ञानको अन्धकार हटाई ज्ञानको दिव्य ज्योति प्रज्वलित गर्नुभयो। तपाईँको कृपा मार्गदर्शन र आशीर्वादले जीवनलाई सही बाटोमा डोरिआएको छ। तपाईँको प्रत्येक उपदेश अमृत सरह मूल्य छ। तपाईँप्रति श्रद्धा भक्ति र सम्मान सधैँ अटल रहोस्, गुरु पूर्णिमाको शुभकामना भनेर हामीलाई सकुन विश्वकर्माले लेख्नु भएको छ। उहाँको भोजपुरको कमेन्ट हो। अर्को छ, जय श्री राधे गुरु, गुरु पूर्णिमाको धेरै धेरै शुभकामना भन्नुभएको छ म गर्नी ताले। अर्को छ, गुरूर ब्रह्मा गुरूर विष्णु गुरूदेव महेश्वर गुरू साक्षात पर ब्रह्म तस्मै श्री गुरु। अलिकति बद्री अरियालजीले लेखेको श्लोक अलिक अशुद्ध भएको छ है। गुरु, मकवानपुर गढी एफएमबाट ज्योतिष दर्पण कार्यक्रम प्रसारण भइरहेको छैन, यो विषयमा हजुर अवगत हुनुहुन्छ कि भन्नुभएको छ बद्रीजी। आज म जानकारी लिइहाल्छु के रहेछ है। सबै चाहिँ तपाईँहरूले यसरी जानकारी गराउनु भयो भने बल्ल थाहा हुन्छ। श्री राधे गुरु, सन्चै होइसिन्छ त गुरु। आज गुरु पूर्णिमा जति पनि यो सनातन रेडियो नेटवर्क ज्योतिष दर्पण सुनिरहेको छ उहाँहरू सम्पूर्णमा गुरु पूर्णिमाको धेरै धेरै शुभकामना, र विशेष गरी मेरो प्यारो मामु बाबाको लागि पनि, र मेरो कमेन्ट पढेर सम्पूर्ण महानुभावसम्म पुर्याइदिने गुरु हजुरलाई पनि गुरु पूर्णिमाको धेरै धेरै शुभकामना। आजको दिन शुभ रहोस्, राधे राधे भन्नुभएको छ, धन्यवाद छ। गुरु राधे राधे, म खोटाङ जन्दै ढुङ्गा गाउँपालिकाबाट रोशन राई हो। हाल भारतको पंजाब जालन्धरबाट सनातन रेडियो नेटवर्कबाट सुनिरहेको छु। गुरु गुरु ब्रह्मा गुरु विष्णु गुरूदेव महेश्वर गुरु साक्षात परम ब्रह्म तस्मै श्री गुरवे नमः। गुरु गुरु पूर्णिमाको लाखौं लाख शुभकामना, सुस्वास्थ्य दीर्घायुको कामना। यसरी नै हजुरले धर्म संस्कार र संस्कृतिको ज्ञान बढ्दै जानुहुनेछ भन्ने आशा मान्छु। गुरु राधे राधे भन्नुभएको छ, विशेष धन्यवाद छ। सृजना विकको कमेन्ट छ, राधे राधे गुरु, म सृजना विक हो, कालीकोटबाट रेडियो नयाँ कर्णाली सुन्दैछु। गुरु पूर्णिमाको गुरूलाई धेरै धेरै धन्यवाद भन्नुभएको छ, विशेष आभार सम्पूर्ण प्रति। जय श्री राधे गुरु, म राजकोट कालीकोटबाट रमेश योगी हो, म अनलाइन मार्फत रेडियो सुन्दैछु भन्नुभएको छ। रमेशजीलाई पनि विशेष विशेष धन्यवाद। हामी विशेष गरी तपाईँहरूसँग प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142673601 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ, र भूत भविष्य र वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै जानकारीहरू हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहनेछौं। हामी आफ्नो र आफन्तहरूको बारेमा
धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौँ। कमेन्ट हामी चेक गर्दैछौँ, कमेन्ट नभए हामी फेरि फोनतर्फ लागिहाल्छौँ। अर्को कमेन्ट छ, राधे राधे गुरुदेव, म पाँचथर जिल्लाको फितिमबाट रेडियो मितेरीमा आजको कार्यक्रम सुन्दैछु। हिजो हजुरले नक्षत्रको बारेमा बताउनु भएको थियो, त्यसमा मेरो एउटा जिज्ञासा रहेको छ। मूल नक्षत्रको यबाट नाम उठेको व्यक्तिको बारेमा बताउनुहोस् भन्नुभएको छ। अब यो य भन्ने शब्द मूलमा छैन फेरि, अब तपाईँहरू अलिकति क्या आदि कुरो बुझिदिएर खत्तम भयो त नि। झन्नै मैले आज फोन लिएको, आज मैले नक्षत्रको बारेमा त बताउनै पर्छ अब परेन, किनभने अब यतिखेर विवेकजीले लेख्नु भएको बुढोय मूलमा पर्दैन फेरि, यो मान्छेको एकदम समस्या क्या। ए यो भावी मूल भन्छौ हामी होइन, ए भनेको चाहिँ बुढो य, यसलाई हामी य भन्छौँ, ए होइन, ए भनेको चाहिँ बुढो एको एघारवालालाई ए भन्ने गरिन्छ। यो तपाईँले लेख्नु भएको बुढो य चाहिँ ज्येष्ठा नक्षत्रमा पर्छ, बुझ्नुभयो, ज्येष्ठामा त पर्यो, ज्येष्ठामा जन्मिने छोरी मान्छे र जेठाजुको घरमा बिहे नगरौँ मैले यही भनेको होइन। ज्येष्ठा भनेको नो या ई यु ज्येष्ठा भन्ने हुन्छ क्या, ज्येष्ठामा जन्मिने मान्छेले चाहिँ जेठाजु भाइ घरमा बिहे नगर्नु भन्न खोजे है। अनि यो मूल भनेको चाहिँ बुढो यको एघारवाला ए क को के भने जस्तो यको ए के है, ए यो भा भी मूल चार पाव हुन्छ, चार पावलाई मूल भन्ने गरिन्छ है। अर्को कमेन्ट आएको छ, म यसको बारेमा अझ धेरै जानकारी गराउँछु, अर्को कमेन्ट आए पढिहालौँ। राजे राजे गुरु, म खोटाङको जन्ते ढुङ्गा गाउँपालिकाबाट रोशन राई हो, हाल भारतको पञ्जाब जालन्धरबाट सनातन रेडियो नेटवर्कबाट सुनिरहेको छु। गुरु, धर्म र पहिचानको नाममा अहिले धरानको विजयपुर डाँडामा राई र लिम्बूहरू बीचमा चिन्डो र सिलाम साकमाको विषयमा विवाद हुनु र कथावासीका राधिका दासी र धार्मिक अभियन्ता वेदिका केशुबीच विवाद हुनु, आमा हात्ती बलियो कि हात्ती छाप चप्पल उस्ता उस्तै हो नानु, हामी जस्तो बलियो हात्ती छाप चप्पल भने जस्तो होइन र गुरु, किन एउटै धार्मिक आस्था भएकाहरू बीचमा किन यस्तो तल्लो स्तरको झगडा विवाद भएको होला, के अब धर्म मासिन लागेको हो त गुरु, जय श्री राधे। अब यो प्रश्नमा न मैले झगडा गरेका छु, अब अरूको झगडा कहाँबाट सुरु भएको छ केबाट भएको छ मलाई पनि थाहा छैन। अब तपाईँले भन्नुभयो अहिले मलाई के अरे धरानको विजयपुर डाँडामा राई र लिम्बूहरू बीचमा चिन्डो र सिलाम साकमा विषयमा विवाद, अब यो विवाद भारै छ भन्ने कुरो बल्ल थाहा पाएँ। यता धार्मिक अभियन्ताहरू जस्तै राधिका दासी माताको भनौँ न गुरुआमा भनौँ, सबैले गुरुआमा भन्नुहुन्छ, गुरुआमा र वेदिकाजीको चाहिँ विवाद हुनु, अब यो खै त्यो अब हामी त्यसको लागि

0: श्री भागमा लग्नमा द्वादश स्थानमा धन स्थानमा भएका ग्रहहरूको पहिचान गरेर त्यसको उपचार पद्धतिमा चाँडै लाग्नु भयो भने सफल अवश्य मेव भनिन्छ। है त, यति भने आज हामी तपाईँलाई अबको क्रममा हिजो हामीले भनेको मूल नक्षत्र, अश्लेषा नक्षत्र, विशाखा नक्षत्र र के नक्षत्र भनेको थिएँ, ज्येष्ठ नक्षत्रको चाडा नक्षत्रको बारेमा आज अझ क्लियर रूपमा तपाईँलाई बताउनेछु र अन्य कुरा पनि थप्नेछु। विशेष गरी आज गुरु पूर्णिमा भएकाले सकभर ज्ञान मात्रै दिउँ भन्ने मेरो अलिकति चाहना बढेको छ। आज त्यसो भएको हुँदा तपाईँले सुन्दै हुनुहुन्छ ज्ञानवर्धक कार्यक्रम ज्योतिष दर्पण लाग्छ भने सुन्दै गर्नुहोला। एकैछिन विश्राम दिन्छु, विश्राम पछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नछुटाउनुहोला।
2: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर, कार्यक्रम जति दर्पणको व्यवसायमा तपाईँहरूलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी। हामीले हिजो के भन्यौं, तपाईँलाई हिजो चारवटा नक्षत्रको बारेमा हामीले जानकारी गरायौं, अब त्यसलाई आज म पूरै रूपमा क्लियर रूपमा तपाईँलाई बताउने प्रयास गर्छु, आज समय टन्नै छ। शत्रु विनाश महिजो सुतराम विधत्त कन्या सुतौ निरतिजौ ससुरम हतस्थ ज्येष्ठा भजात तनया सोदवा ग्रजम च सक्राक निजा भवती देवर नाश करति। शत्रु विनाश महिजौ सुतराम विधत्त कन्या सुतौ निरतिजौ ससुरम हतस्थ ज्येष्ठा भजात तनया सोदवा ग्रजम च सत्रात निजा भवती देवर नाश करति भन्छ शास्त्रले। श्वश्रु, श्वश्रु भने के हो, ससुरा। जस्तै अश्लेषा नक्षत्रमा जन्मिने केटा वा केटीले

सासुको विनाश हुन्छ भनेर शास्त्रमा लेखेको छ। बुझ्नु है, फेरि अब एकदम तपाईँले यहाँनिर आएर बुझ्नुपर्छ। अश्लेषा नक्षत्रमा जन्मिने केटा होस् वा केटी होस् त्यसले के गर्छ, सासुलाई पिर्छ भन्छ शास्त्रले। मूल नक्षत्रमा जन्म भएको केटा होस् वा केटी होस् ससुरो पिर्छ भन्छ त्यसले। तर यो अश्लेषा र मूल भयो। अनि अर्को के भन्छ, ज्येष्ठा नक्षत्रमा जन्मे कि केटोले होइन है, फेरि केटीले मात्रै भने स्त्रीले मात्रै कन्याले मात्रै आफ्नो जेठाजु भएको घरमा बिहे गर्यो भने जेठाजुलाई पिर्छन् भनेर शास्त्रमा लेखा छ। अब विशाखा नक्षत्रमा जन्मिने केटीले भने स्त्रीले फेरि देवर भएको घरमा जेठा छोरासँग बिहे गर्यो भने देवरलाई नाश गर्छिन् पिर्छिन् भनेर शास्त्रमा लेख्छ। नाशकर्ती भन्छ क्या, नाशै हुन्छन् भन्छ, मृत्यु नै हुन्छ अथवा ठुलो कष्ट आउँछ, असाध्य रोगी हुन्छन्, सम्पत्ति अब के हुने हो, धेरै कुरामा समस्याहरू हुन्छ भन्छ शास्त्रले। तर अश्लेषा नक्षत्रमा चारपा हुन्छ है। अब अश्लेषा नक्षत्रले के पिर्ने भयो, सासु पिर्ने भयो। अब अश्लेषा नक्षत्र भने के हो, डी डु डे डो अश्लेषा भन्छ क्या। अब यो डी डु डे डोले सबैले पिर्ने हो त, अश्लेषा नक्षत्रभित्र पनि जुन हामीले अश्लेषा भन्छौ नि, अश्लेषा भनेको चौथो पाउले बाबा पिर्छ, तेस्रो पाउले आमा पिर्छ, दोस्रो पाउले धन पिर्छ, पहिलो पाउले शुभ हुन्छ भन्छौ नि, हो पहिलो पाउ भएको मान्छेले पिर्दैन है। फेरि दिल्ली कुमारी भन्ने अथवा दिल्ली राज भन्ने मान्छेले पिर्दैन, दोस्रो पाउ तेस्रो पाउ र चौथो पाउले मात्रै पिर्ने भयो। यो चाहिँ केमा भयो, यो चाहिँ अश्लेषामा सासुको लागि हुनेमा चाहिँ त्यो खालको भयो। बुझ्नुभयो कि भएन, जुन तपाईँको चाहिँ अश्लेषाको अश्लेषाले चाहिँ पिर्छ भनियो, तर अश्लेषाको पहिलो पाउले सुख दिने भयो, दिल्ली कुमार अथवा दिल्ली राज दिल्ली माया नाम आउने व्यक्तिले चाहिँ सासु पिर्दिनन् है। फेरि डु अक्षर डे अक्षर डो अक्षर अश्लेषामा पर्यो भने सासुलाई हानि हुन्छ पिर्छ भन्ने शास्त्रीय मान्यता हो। अर्को अश्लेषापछि मूल नक्षत्र आयो होइन, मूलमा पनि के छ, मूलको पहिलो पाउले बाबा पिर्ने, दोस्रो पाउले धन पिर्ने, के अरे मूलको पहिलो पाउले बाबा, दोस्रो पाउले आमा, तेस्रो पाउले धन पिर्ने, चौथोले शुभ हुन्छ भन्छ नि। मूल भनेको ए यो भावी मूल, पहिलो दोस्रो तेस्रोले पिर्ने भयो। जसको भीमराज भीमकुमारी भीमकान्त भन्ने व्यक्ति आए भने त्यसले फेरि ससुरालाई राम्रो पनि गर्ने भयो। यसको लागि तपाईँको चिना हेर्नुपर्छ, तपाईँले बुहारी ल्याउँदै हुनुहुन्छ होइन, कस्तो खालको बुहारी ल्याउने, तपाईँले चाहिँ छोरी दिँदै हुनुहुन्छ कस्तो ठाउँमा छोरी दिने, अथवा तपाईँको चाहिँ श्रीमान बा अश्लेषामा पिरिया छन् आफ्नो आमालाई पिर्छन्, बा चाहिँ मूलमा परेका छन् कि बाबुलाई पिर्छन् कि, यी कुराहरू हेर्न जरुरी हुन्छ क्या। त्यही भएर सबै कुराहरूको हेर्नुपर्छ। अब मैले अर्को के भने, विशाखा के अरे अर्को ज्येष्ठा, ज्येष्ठा नक्षत्र भनेको के हो, ज्येष्ठा नक्षत्र भनेको चाहिँ तपाईँको जेठाजु पिर्ने ग्रह हो। अब यो ज्येष्ठा नक्षत्रमा के पर्छ, नो या यी यो ज्येष्ठा वृश्चिक राशि पर्छ है। यो ज्येष्ठा नक्षत्र हुने व्यक्तिहरूले सकभर कान्छो छोरासँग बिहे नगर्नु, माइरो सहन नगर्नु, जेठै छोरासँग बिहे गर्नु भन्छ शास्त्रले। गरिहालियो, कम्तीमा नक्षत्र दोष त शान्ति गर्न मिल्छ, धेरैको समस्या यहाँ छ, कार्यक्रम त सुन्दै हुनुहुन्छ, तर ला थाहा थिएन गुरु, मेरो छोरी त मैले त कान्छो छोरालाई दिएँ, उसको घरमा जेठाहरू छन् भन्ने मान्छे पनि हिजो आउनुभयो, किनकि मैले हिजो मेरो फेसबुकमा ज्येष्ठाको बारेमा थोरै मात्र लेखेको थिएँ, तपाईँहरू पनि गएर हेर्न सक्नुहुन्छ, लक्ष्मण सुवेदी 333 सर्च गर्नुभयो भने हाम्रो पेज भेट्नुहुन्छ, त्यहाँ पनि तपाईँले धेरैले गएर हेर्नु भएको छ, धेरैले सेयर गर्नु भएको छ, त्यहाँ मलाई हिजोले त्यहाँ जजले देख्नु भएको छ प्राइभेट मेसेजमा आएर, मेरो छोरीको त यसो भने गुरु के हुन्छ होला पिर्छ होला है भन्नुहुन्छ। अनि कतिले फेरि मेरो बुहारी ज्येष्ठामा जन्मे रहेछ तर कान्छो छोरालाई ल्यायो, मेरो ज्येष्ठ छोराको राम्रो भइरहेको छैन त्यही हो त भन्नुभएको छ, त्यो के हो, त्यसलाई शान्ति गर्ने उपाय पनि चाहिँ भइसकेकोलाई, अब थाहा हुँदाहुँदै जबरजस्ती नगर्नु, थाहा नभइकन अन्जानमा भयो भने कम्तीमा ज्येष्ठा नक्षत्रको स्वामीको पूजाहरू गरेर त्यसलाई चाहिँ शान्त गर्ने उपाय हुन्छ, त्यसलाई नक्षत्र दोष शान्ति भनेर संकल्प गर्नुपर्छ
है त अब रहेको कुरा विशाखा विशाखा नक्षत्र भनेको के हो ती तु ते तो विशाखा अब यहाँ विशाखा नक्षत्रको चाहिँ के भन्छ भने विशाखा नक्षत्रमा जन्मेकी कन्या देवरलाई हानिकारक हुन्छ त्यो पक्का हो तर विशाखा नक्षत्रको पहिलो चरण दोस्रो चरण तेस्रो चरणले पिर्दैन जुन विशाखा नक्षत्रमा जन्म भएर पनि वृश्चिक राशि परेको छ तो अक्षरबाट तोत्र कुमारी तोरण कुमारी तोया नाथ तोया नन्द यस्तो नाम चाहिँ छोरी मान्छेको छ भने त्यसले देवर पिर्ने हो फेरि विशाखाको ती तु ते यी अक्षरहरू चाहिँ फेरि शुभ नै मान्ने गरिन्छ हेर्नुहोस् त यही शास्त्रले भन्छ पहिलो श्लोकमा पिर्छ भनिदिन्छ सिधै डाइरेक्ट दोस्रो श्लोकले भन्छ यी यी पाउबाट पिर्दैन भन्छ भनेको यो हाम्रो शास्त्र के छ भने असत्य गहनीय छ क्या एउटा हेरौँ एउटा भन्छ अर्को हेरौँ अर्को भन्छ त्यही भएर दुई साध्य पाद त्रयजा कन्या देवर स्वख्यदा दुई साध्य पाद त्रयजा कन्या देवर स्वख्यदा मूल्यान्त पाद सार्पाद्यम पाद जाते तयो शुभे देख्नुभयो त श्लोक यो पाउको पनि भेद गरेको छ त्यही कारणले गर्दा हामीले तपाईँलाई प्रष्ट रूपमा बुझायौं यो ज्येष्ठ नक्षत्र अश्लेषा नक्षत्र मूल नक्षत्र र विशाखा नक्षत्र विशाखाको अन्तिम पाउले पिर्ने भयो होइन ज्येष्ठ सबैले पिर्ने भयो मूलको तीन पाउले पहिलो दोस्रो तेस्रो पाउले पिर्ने भयो विशाखाको दोस्रो तेस्रो र चौथोले पिर्ने भयो बुझ्नुभयो नि क्लियर रूपमा बुझ्नु होला फेरि तपाईँले बुझ्नु भएन र उल्टो बुझ्नु भयो उल्टो हल्ला चला भने फेरि घरमा समस्या हुन्छ अब तपाईँको घरमा बुहारी के राशिका हुन् ख्याल गर्ने के नक्षत्र हो कहिलेकाहीँ घरमा चिना त मिलेको छ तर त्यो अश्लेषा नक्षत्र होइन यस्ता यस्ता नक्षत्रहरू हेरेन भने समस्याहरू पर्छ त्यसो भएको हुँदा तपाईँहरूले पुरै रूपमा हेरेर अनि बल्ल अगाडि तपाईँहरूले बढ्नुहोला है त कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा यिनै जानकारीहरू दिएँ आज अब तपाईँहरूलाई केही अरू मनमा भएका कुराहरू छन् भने तपाईँले राख्न सक्नुहुन्छ एकचोटि कमेन्ट तर्फ गइहालौँ हामी के छ आज धेरैको कमेन्ट आउनेवाला छ कमेन्ट धेरै आएको छैन जय श्री राधे गुरुजी म सन्तोष विश्व कैलाली जिल्लाको धनगढ़ीबाट सनातन रेडियो नेटवर्कबाट सुनिरहेको छु गुरु आज पर्न गएको गुरु पूर्णिमाको मलाई जन्मदिने मेरा आमा बाबा लगायत सम्पूर्ण गुरुहरूमा हार्दिक नमन सहित मनैदेखि सम्मान सहित गुरु पूर्णिमाको हार्दिक शुभकामना सबै गुरुहरू आजसम्म जुन जुन गुरुहरूले सही बाटो मार्ग दर्शन गराउनु भयो सम्पूर्ण गुरुलाई विशेष विशेष शुभकामना गुरुजी भन्नुभएको छ विशेष विशेष धन्यवाद दिन चाहन्छु अर्को कमेन्ट छ जय श्री राधे गुरु म उर्लावाडी दुई मोरङ मंगलबारेबाट हुँ रूपेश राई माझी गुरु आज गुरु पूर्णिमाको गुरु पूर्णिमा हो त्यही भएर हजुर याद आयो हजुरलाई सम्झेको मेरो प्रिय गुरुदेव हजुरले आशीर्वाद दिनुहुन्छ भन्ने विश्वास छ मलाई मेरो गुरुदेव भन्नुभएको छ विष्णु घिमिरे रायलाई रामाजीलाई विशेष विशेष आशीर्वाद सम्पूर्णलाई आशीर्वाद हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं हामी प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहँदाखेरि आज गुरु पूर्णिमा भएकाले आज विशेष गरी गुरुकै बारेमा मात्रै हामीले चर्चा र परिचर्चाहरू गर्यौं त्यसो भएको हुँदा तपाईँलाई पनि त्यस्तो केही लाग्छ अथवा तपाईँलाई पनि त्यस्तो केही हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरू लिन नक्षत्रको बारेमा तपाईँले चाहिँ हामीलाई केही कुराहरू लिन मन इच्छा छ भने दिउँसो यिनै नम्बरमा फोन गरेर दिनैभरि तपाईँले हामीलाई सम्पर्कमा रहेर हामीसँग भएका विशेष विशेष कुराकानीहरू हामी जोड्ने प्रयास गरिरहेका छौं र हामी भूत भविष्य र वर्तमान चिना हेर्ने मात्रै काम नगरेर हामी धेरैभन्दा धेरै अन्य कुराहरूलाई पनि हामी जोडिरहेका हुन्छौँ किन जोडिरहेका छौँ भने तपाईँलाई कहिलेकाहीँ ज्ञानवर्धक कुराहरू दिन सक्यौँ भने धेरै कुरामा राम्रो हुन्छ भन्ने हाम्रो आशा छ है हामी
भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासा र समस्याको समाधानहरू पनि गर्छौं। 98453 97658 र 98142376 सिधा रूपमा सम्पर्कमा हामी रहने प्रयास गर्ने हुन्छौं हामी गर्छौं। आज पनि फेसबुकमा नयाँ कुराहरूको उदयमान हुँदैछ। हामी आज पनि तपाईँलाई फेसबुकमा नयाँ कुरा लेख्दैछौ, एकैछिनपछि पोस्ट गर्ने तयारीमा छौ हामी। तपाईँले हामीलाई फेसबुकमा फलो गर्नु भएको छैन भने लक्ष्मण सुवेदी 333 भन्ने फेसबुकमा गएर तपाईँले हामीलाई फलो गर्दै हामीसँग फेसबुकको परिवार बन्न सक्नुहुन्छ। टिकटकमा पनि लक्ष्मण सुवेदी 333 सर्च गर्नुहोला, युट्युबमा पनि लक्ष्मण सुवेदी 333 सर्च गर्नुहोला। हामी सबै ठाउँमा तपाईँहरूसँग जोडिएर हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहनेछौं। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा आजको लागि हामी तपाईँलाई यिनै ज्ञानहरू दियौं। अब यो बृहस्पति अस्त भएको बेला आज गुरुहरूको पूजा गर्न चाहिँ हुन्छ। अब बृहस्पति 24 गतेबाट उदयमान हुँदै हुनुहुन्छ। अबको केही दिन पछाडि बृहस्पति उदयमान हुँदै गर्दा हामीले पूजा पाठहरूमा पनि ध्यान दिनुपर्छ। पूजा पाठ अब यो विशेष गरी श्रावण महिनामा यसपालि ग्रह शान्तिहरू गर्न पाइएको छैन। अब धेरै भक्तहरूको ग्रह शान्ति गर्ने तयारी हामीले गरिरहेका छौं, तर ज जसले पहिलो नाम लेखाउनुहुन्छ उहाँहरूलाई पालो पर्छ, अन्यथा तपाईँहरूको पालो नपर्न सक्छ, ध्यान दिनुहोला। त्यही भएर तपाईँहरू पनि ग्रह शान्ति गर्नको लागि चाहिँ पछि भन्नुभयो भने के हुन्छ, पछि भन्नुभयो भने तपाईँहरूले पालो नपाउने खालको अवसर हुन्छ। त्यही भएर बेलैमा हामीलाई सम्झाएर आफ्नो नामहरू टिपाउँदै गर्नुहोला। अनि हामी भदौको पहिलो हप्ता हामी फेरि पूर्वतिर आउने तयारी गर्दैछौ है। हामीलाई अब जताबाट फोन धेरै आउँछ, मित्तेरी एफएम सुनेर फिदिमबाट धेरै फोन आउँछ कि शंखुवा सुवा सुनेर यता दिङलाबाट फोन धेरै आउँछ होइन, दिङला नेपाली डाँडा चौकी डाँडा सडानन्द गाउँपालिका भनौँ न होइन कि सडानन्द बाट हामीलाई कसले फोन गर्नुहुन्छ हामी त्यो नाम टिपिरहेका छौ। जताबाट धेरै आउनुहुन्छ हामी त्यतै जाने तयारी गर्दैछौ। अनि बर्खाको बेला भइरहेको छ, तपाईँहरू पनि सजग भएर हिँड्नुहोला यो बेला, यात्रा गर्दाखेरि पनि ध्यान दिनुहोला भन्न चाहन्छु म। आज कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान मात्र नभई ज्ञानवर्धक कुराहरू तपाईँलाई हामीले नक्षत्रको बारेमा थोरै भए पनि प्रकाश पार्न सफल भयो। तपाईँलाई विशेष विशेष आशीर्वाद विशेष विशेष शुभकामना दिन चाहन्छु। अब हामी कहिलेकाहीँ दशैंको बारेमा पनि हामी सरसाह र परिचर्चाहरू गर्छौं। आज हामीलाई तपाईँको यात्राहरू गर्दै गर्दाखेरि अथवा विजया दशमीको बारेमा एउटा श्लोकको अर्थ लाएर आज कार्यक्रमबाट म बिदा हुन्छु। विजया दशमीको सिद्ध मुहूर्त ईशमासी सीता दशमी विजया शुभ कर्मसु सिद्धिकरी कथिता श्रवणक्षिता सुतराम सुभदा निर्पत्यस्तु गमे जय सन्धिकरी भन्छ क्या शास्त्रले। यो के भन्न खोजेको भने ईशमासी सीता दशमी विजया, ईशा माने आश्विन महिनाको, सीता भनेको शुक्ल भनेको पक्षको दशमीलाई विजया भन्ने गरिन्छ। यो असोजको शुक्ल पक्षको दशमी तिथिलाई विजया संयक तिथि भन्ने गरिन्छ। यो शुभ कर्म अशु सिद्धि करी कथिता, यो दिनमा चाहिँ शुभ कर्म गर्दाखेरि सिद्ध हुन्छ भन्ने इतिहास पनि छ। त्यसमा पनि श्रवण इक्षयुता श्रवण नक्षत्रयुता श्रवण नक्षत्रले सहित भएको विजया दशमीको दिनमा त घनेलाई के भनिन्छ, शुभ कार्य यो जस्तो राम्रो हुँदैन। यो दिन त के हुन्छ, निरपत्यस्तु गमे राजाको यात्रा पनि शुभ,
जयसन्धि गरी युद्धहरू गर्नको लागि, सन्धिहरू गर्नको लागि, यो दिन आफ्नो विजय हुनको लागि विजय दशमीको दिन विशेष मुहूर्त रहने गरेको छ। यो तपाईँले ध्यान दिनुपर्छ। त्यही भएर जहिले पनि कार्तिकमा परे पनि, असुरमा परे पनि, जहिले परे पनि विजय दशमी, दशैं भनेको पक्षले अनुसार चन्द्रमान अनुसार चाहिँ असोज महिनाको शुक्ल पक्षको दशमीको दिनलाई नै के भनिन्छ, दशैं भन्ने गरिन्छ हामीले। त्यही भएर तपाईँहरू पनि ध्यान दिनुहोला, यो तपाईँहरूले ध्यान दिनु भएन भने धेरै कुरा बिग्रिन्छ। अनि हरेक विजया दशमीको दिन चाहिँ श्रवण नक्षत्र युक्त भयो भने अझ बेटर हुन्छ, झन् राम्रो हुन्छ। तर यसपालि कार्तिक महिनाको 4 गते परेको छ, धनिष्ठा नक्षत्रको दिन परेको छ, श्रवण परे भए अझ धेरै राम्रो हुन्थ्यो होइन, यसपालि चाहिँ धनिष्ठा परेको छ है, फरक छ। अब कहिलेका कहिलेका हामी यात्रा गर्दै नहुने कुराहरू होइन, कहिलेका मान्छेले भन्छन् नि होइन, कस्तो कस्तो खालको महत्वपूर्ण कुराहरूलाई चाहिँ यात्राहरूमा चाहिँ तपाईँले कहिलेकाहीँ कुनै पनि यात्रा, जस्तै व्रतबन्ध संस्कारको लागि यात्रा गर्दै हुनुहुन्छ, अथवा कुनै पनि देवालयको मन्दिरको लागि यात्रा गर्दै हुनुहुन्छ, विवाहहरूमा जानको लागि यात्रा गर्दै हुनुहुन्छ, अनि त्यो बेला चाहिँ कहिलेकाहीँ सुतक परिदियो, कहिलेकाहीँ मृत्यु भएर असोज भएर जुठो बार्नु पर्यो भने त्यो बेला चाहिँ, जस्तै मानौ उदाहरणको लागि तपाईँको कोही आफन्तको बिहा हुने भयो, तपाईँको काकी अथवा ठुल्यामा बित्नु भयो, तर त्यहाँ गएर चाहिँ टीका लाउन हुँदैन, छुन हुँदैन, तर बाहिरबाट हेर्छु भन्न हुँदैन, शास्त्रले त भन्दैन। के भन्छ शास्त्रले भने, व्रतबन्ध न देवता प्रतिष्ठा करपीडत सबसूतका समाप्तौ न कदापि चलित काल विद्युत घन वर्षा तु हिनेपि सप्तरात्रम भन्छ। यो के भन्छ भने, कहिलेकाहीँ तपाईँलाई कुनै पनि व्रतबन्धको, देवालयको प्राण प्रतिष्ठाको, विवाह उत्सवहरूको लागि जानुभयो भने त्यो बेला यात्रा, जुठो सुतकै बेला यात्रा गर्नुभयो भने अशुभ हुन्छ। के हुन्छ त्यस्तो बेला, अकाल विद्युत घन वर्षा तुहिनेपि, बुझ्नुभयो, यो कहिलेसम्म हिँड्नहुन्न, सकिन्छ भने सप्तरात्रम भन्छ, 7 रात चाहिँ नचलेत न गच्छेत भन्छ क्या शास्त्रले। यसको अर्थ के हो भने, सकभर जुठो सुतक परेको 7 दिनसम्मको यात्रा नगर्नु बन्देज गरेको छ शास्त्रले। त्यही भएर हामीले कहिलेकाहीँ घरहरू सर्यो भने कम्तीमा 7 रात चाहिँ त्यहाँ बास बस्नु सही भन्छौ नि। कारण के रहेछ, कुनै पनि शुभ कर्म गर्दाखेरि 7 रात चाहिँ अन्त जान हुँदैन, घर सर्नुभयो फुत्त भोलिपल्ट अन्त हिँड्दिनु भयो मिल्दैन, कम्तीमा घर सरेपछि 3 रात 7 रात त्यहीँ पकाएर खानुपर्छ भनेको अर्थ चाहिँ यसबाट हुन्छ, बुझ्नु भयो नि। त्यसो भएको हुँदा हामी यिनै कुराहरूको जानकारी तपाईँलाई दिनेछौ। अलिकति एउटा कुरो के हो भने, तपाईँहरूले चाहिँ खोजिदिनु पर्यो, यो कुराको प्रचार गरिदिनुहोस् त भन्नु भने हामी त्यसलाई सजिलो हुन्छ। के गर्ने, के संसार कति छ, कति प्रचार गर्नेको कुरा, हामीले हाम्रो ज्ञानले भ्याएसम्म, हामीले बुझेसम्म तपाईँलाई ज्ञानवर्धक कुराहरू दिइरहेका छौँ। हामी यिनै ज्ञानका कुराहरू आज पनि फेसबुकमा हामी लेख्दैछौ, ध्यान दिएर हाम्रो फेसबुकमा पनि फलो गर्दै गर्नुहोला भन्दै आजको लागि कार्यक्रमको अन्तिम भागमा छु। भोलि बिहान उपस्थित हुने वार्ताका साथमा आजको लागि आज्ञा चाहन्छु। तपाईँको दिन मंगलमय रहोस्, आनन्दमय रहोस्। जय श्री कृष्ण, जय जय श्री राधे राधे।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।
1: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
2: तपाईँ मात्रै चुरोट, स्त्रुति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुला तथा दुर्व्यसनीमा फसेको स्त्रुति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
1: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
3: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
5: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको 1 घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
0: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। Radio Tiger Studio Time।
6: यति बेला बिहानको 9 बजेको छ।
7: पाइ प्रोडक्ट्स प्रालीको हो।
8: राष्ट्रको शान किसान।
7: A complete piping solutions।

0: प्रदर्शन सभा बैठक तथा धरना लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव प्रसाद अर्यालले जानकारी दिनुभएको छ। यसअघि सोमबार बिहानदेखि लगाएको कर्फ्यू केही क्षेत्रमा हिजो मंगलबार बिहानदेखि हटाएर निषेधाज्ञा कायम गरिएको थियो, तर हिजो दिनभर पनि अवस्था तनावपूर्ण रहेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दिउँसोपछि महेन्द्र राजमार्गको पूर्वतर्फ इटहरीको पकली चोकदेखि पश्चिमतर्फ कोशी ब्यारेजसम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो। गैराती फेरि तेस्रो पटक प्रशासनले कर्फ्यू थप विस्तार गरेको हो। देवानगंज गाउँपालिका तीनको कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीदेखि दलका नेताहरूले अपील गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको हो। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत ज्यान गुमाएको परिवारलाई न्याय, पीड़ितलाई क्षतिपूर्ति र दोषीमाथि कानून बमोजिम कार्यवाही गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। उहाँले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम बन्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबै पक्षलाई प्रधानमन्त्रीको आग्रह छ। एक अर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा उहाँको जोड़ छ। प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका प्रति श्रद्धांजली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। यसैबीच सुनसरीको देवानगंज घटना लगायत समसामयिक विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बैठकको आह्वान गर्नुभएको हो। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाल प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री सोनी मुआगले, नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रासोपाका उपनेता गणेश पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुशबू ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई लगायत सहभागी हुनुहुन्छ। सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेको छ। नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। नारायणी अस्पताल वीरगंजमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमाथि गएको 9 गते भएको आक्रमण अनि अस्पतालमा तोड़फोड़को विषयलाई लिएर संघले यसअघि हिजो पनि आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो। संघले दोषीलाई कानूनी कार्यवाही गर्न सरकारले उदासीनता देखाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। आन्दोलनका थप कार्यक्रम अनुसार आज बिहान 10 बजे काठमाण्डको माइतीघरमा विरोध प्रदर्शन गर्ने संघको तयारी छ। त्यस्तै काठमाण्डु उपत्यका बाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत स्वास्थ्य संस्थामा धरना दिई विरोध जनाउने संघले हिजो बसेको बैठकले निर्णय गरेको छ। देशभर ओपीडी सेवा बन्द हुँदा हजारौं बिरामीलाई शास्ति भएको छ, उपचार सेवा प्रभावित बनेको छ। पर्साको वीरगंजमा रहेको नारायणी अस्पतालमा उपचार गराइरहेका वीरगंज महानगरपालिका 25 का 54 वर्षीय राजकुमार पटेलको साउन 8 ज्यान गएको थियो। गम्भीर हृदयघात भएर अस्पताल पुर्याइएका पटेलको उपचारकै क्रममा ज्यान गएपछि परिवार र आफन्तले डाक्टर प्रमोद रायमा राममाथि आक्रमण तथा अस्पतालमा तोड़फोड़ गरेको संघले जनाएको छ। यसैबीच स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गरेको छ। असार शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्धकार र रूको अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्रशास्त्र र धर्मशास्त्रको पुस्तकमा उल्लेख गरिएको छ। यस्ता गुरूलाई शास्त्रले ब्रह्मा विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। मातापिता जस्तै गुरूलाई पनि देवता समान मानी आचार्य देवो भव भनिन्छ। गुरू पूर्णिमाको अवसरमा विभिन्न विद्यालय एवं संघ संस्थाले कार्यक्रम गरी शिक्षा दीक्षा दिने गुरूप्रति श्रद्धा भाव प्रकट गर्ने गरेका छन्। आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी 4 भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz बिहान 9 बजेको नेपाल खबरमा अब थप खबरहरू। आज विश्व बाघ दिवस, हरेक वर्ष जुलाई महिनाको 29 तारीकमा यो दिवस मनाउने गरिन्छ। सन् 2010 रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो। बाघको संख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक वासस्थानको संरक्षण गर्ने उद्देश्यले दिवस मनाउने गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दिवसको अवसरमा आज पछिल्लो राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गर्दैछ। नेपालमा हरेक 4 वर्षमा बाघ गणना गरिन्छ। सन् 2022 बाघ गणना अनुसार नेपालमा बाघको संख्या 355 रहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको संख्या सन् 2010 121, 2014 198 र 2018 235 रहेको थियो। सन् 2010 रूसमा भएको बाघ शिखर सम्मेलनबाट यसको संख्या सन् 2022 दोब्बर बनाउने लक्ष्य अनुरूप नेपालले बाघको संरक्षण र संख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ। आज मधेस प्रदेश बाहेकका अन्य प्रदेशको पहाड़ी र तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती पनि पूर्वी र मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा 1-2 ठाउँमा ठूलो पानी परेको थियो। यसैबीच भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ़ जिल्लामा रहेको धौली गंगा जलविद्युत परियोजनाको आज खोलिने भएकोले महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले आग्रह गरेका छन्। एनएचपीसी लिमिटेड धौली गंगा पावर स्टेशन धारचुलाले सिल्ट सफाईका लागि आज बाँध खोल्ने जानकारी प्राप्त भएको र बाँध खोलेपछि नदीमा जलसतह बढ़ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको धारचुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले बताउनु भएको छ। आज बाँध खोलेपछि भोलि बेलुका 6 बजेसम्म सिल्ट सफाईको काम हुनेछ। यो अवधिमा महाकाली नदीमा जलस्तर बढ़ने हुँदा नटीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेका हुन्। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा जोखिमको कारण विदेशमा निर्मित नयाँ रोबोटको आयातमा प्रतिबन्ध लगाएको छ। यो प्रतिबन्ध मानवका रोबोटका साथै चारखुट्टे उन्नत रोबोटहरूमा पनि लागू हुने बीबीसीले जनाएको छ। यस्ता अधिकांश रोबोट चीनमा निर्माण हुने गरेका छन्। पछिल्लो समय चीन र अमेरिकामा कृत्रिम बुद्धिमत्ता अर्थात एआई विकासमा तीव्र प्रतिस्पर्धा भइरहेको छ। अमेरिकी फेडरल कम्युनिकेशन कमिटी एफसीसीले डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि प्रतिबन्ध लगाएको छ। यी उपकरणले पनि अमेरिकी अर्थतन्त्रका लागि जोखिम उत्पन्न गर्न सक्ने एफसीसीले जनाएको छ। एफसीसीका अध्यक्ष ब्रेन्डन कारका अनुसार अमेरिकाका महत्वपूर्ण आपूर्ति श्रृंखलालाई सुरक्षित बनाउन आफ्नो निकायले आवश्यक कदम चालेको बताएका छन्। चीनका प्रविधि कम्पनीहरूले कारखाना तथा घरायसी प्रयोगका लागि मानवका रोबोटको विकास तीव्र गतिमा गरिरहेका छन्। साथै टेस्ला र बोस्टन डायनेमिक्स जस्ता अमेरिकी प्रतिस्पर्धी कम्पनी भन्दा अघि नै चिनिया कम्पनीले आफ्ना रोबोट व्यवसाय तथा सर्वसाधारणका लागि बजारमा ल्याउन थालेको बीबीसीले जनाएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि लगातार 3 खेलमा नेपाल पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र अर्को खेलमा 3 रनले पराजित भएको थियो। त्यस्तै आयोजक टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातारको तेस्रो हारसँगै लीग टूको शीर्ष 4मा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भइसकेको छ। 8 टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीका विभिन्न 10 क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू। सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको अपील। सर्वदलीय बैठक सिंहदरबारमा शुरू। आज पनि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। बिरामीलाई शास्ति। दोषीलाई कानूनी कार्यवाही गर्न नेपाल चिकित्सक संघको माग। आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै विश्व बाघ दिवसको अवसरमा आज राष्ट्रिय बाघ गणनाको संख्या सार्वजनिक गरिँदै नयाँ चिनिया मानवका रोबोटमाथि अमेरिकी प्रशासनको प्रतिबन्ध, डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि रोक र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै
2: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
6: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त, कताको तयारी हो?
7: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
6: अनि टिभीएस कम्पनीले किन नि?
7: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
6: ओहो, टिभीएसको बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
7: अब कता हुनु नि, हाम्रै भुरिगा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि, त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
6: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
8: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो, जम्मै मान्छे त्यतै गइरहेछन् त।
9: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
8: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-97-774।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ।

0: भुरिगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ सुन।

0: ए रामलौटन भाई, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँच

0: लागि अस्पताल लिएर जान्छु।
1: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट, एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861086993।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
5: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 10 बजेको छ।
6: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
7: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
6: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
7: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
6: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
7: हो काकी, बस्ने योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
8: अब बन्ने घर बस्न योग्य घर, युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
10: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
9: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरी गाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
11: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खड़कलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरी गाउँ।

0: ए रामलौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाऊ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाऊ।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छै।
1: खुसीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
5: सन्जो कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश पर्ख न, कता हेरेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
5: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
5: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-570-29-017 र 98-570-33-582।
6: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरी गाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ झैँ।
0: रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
9: प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
0: अहिले दिउँसोको 3 बज्यो।
10: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
9: राष्ट्रको शान किसान।
10: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटनापछि उत्पन्न अवस्थाको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वदलीय संवाद गर्ने। स्वास्थ्यकर्मीको आन्दोलनका कारण आज पनि अस्पतालहरूमा ओपीडी सेवा बन्द, माइती घरमा प्रदर्शन, बिरामीलाई शास्ति। बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 जना मजदूरको ज्यान गयो, कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 जना मारिए। चीनले इरानलाई काँधबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने, अमेरिकासँगको द्वन्दका बीच इरानको प्रतिरक्षा प्रणाली थप सुध्रे। र लीग टू क्रिकेट श्रृंखला अन्तर्गत नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको शान्तिपूर्ण रूपमा संवादबाट समाधान गर्न अपील गरेका छन्। सर्वदलीय बैठकपछि जारी वक्तव्यमा उनीहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका हुन्। वक्तव्यमा दलहरूले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव रहेको उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन, आफ्ना मागहरू शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका छन्। सत्तारूढ़ दल रासपाका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले लोकतन्त्रमा उत्पन्न हुने जुनसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवादबाट हुने उल्लेख गरेको छ। बैठकले नेपालको विविधताका बीचको एकता, सहिष्णुता र सहअस्तित्वको परम्परा जोगाउन, कुनै पनि प्रकारका उत्तेजना र अवाञ्छित गतिविधिमा संलग्न नहुन आम नागरिकलाई आग्रह गरेको छ। शान्ति र सामाजिक सद्भाव कायम राख्न प्रदेश, जिल्ला तथा पालिकाहरूमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न तथा नागरिक स्तरमा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका विभिन्न तहका समितिहरूलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूको केन्द्रीय तहले आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि सातबुद्धि अपीलमा व्यक्त गरिएको छ। यस्तै दलहरूले सामाजिक सञ्जाल मार्फत फैलन सक्ने भ्रामक सूचना, अपवाह र घृणास्पद अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने उल्लेख गर्दै आम नागरिकलाई सामाजिक सञ्जाल जिम्मेवारपूर्वक प्रयोग गर्न तथा संचार माध्यमलाई तथ्यपरक र संयमित सम्प्रेषण पनि आग्रह गरेका छन्। वर्षाको वीरगंजमा रहेको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारेका छन्। चिकित्सकहरूको सुरक्षा र कार्यस्थल स्वास्थ्यकर्मीहरू आन्दोलन। उनीहरूले हिजोदेखि देशभरका सरकारी तथा निजी स्वास्थ्यमा आकस्मिक सेवा बाहेक स्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र भौतिक आक्रमणका घटना नरोकिएको भन्दै उनीहरूले सेवा नै रोकेर विरोध जनाएका छन्। यस्तै आन्दोलन चिकित्सकहरूले आज काठमाडौँको माइतीघर सोमबार 1 दिन खुलेकोमा हिजोदेखि पुनः बन्द, ओपीडी सेवा बन्द हुँदा टाढाबाट आएका बिरामी
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Streaming on Zeno.fm and the Zeno Radio app.

0: खुबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-699-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-53-00-450।
4: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
5: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
4: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
5: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
4: अनकल सेवाहरू,
5: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाँच्छ।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पो निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैं बाघ सिंह।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, दकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
1: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: म्याडम, यो रोगबाट बच्न के गर्नुपर्छ?
1: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
1: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
0: यति बेला अपराह्नको 4 बज्यो।
2: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत, दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98-580-25002 र 98-20-43-41-61।
3: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाद ल्याउनु पर्यो।
4: पछि नेपालगंज गुलेरियातिर गएको बेला ल्याउला नि।
3: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
5: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मलखाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
6: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-649-20-111।
7: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सिंह।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861086993।
4: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कथाको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनीको किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पाठ पूजा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुनिगामा रहेको लाछा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-152-681 र 98-164-24-650।
2: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: की एक बस्ती में रहने वाला हूं। आज यहां आया है मुंबई बेचने।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ट्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
3: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लास्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बासरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484 40 30 82।
4: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त, कताको तयारी हो?
5: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौँ कि भन्ने तयारी गर्दैछु।
4: अनि टिभीएस कम्पनीको किन नि?
5: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
4: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
5: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक धमाधम बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मरमत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
4: ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 98-152-71-681 र 98-164-24-650।
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
7: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
7: ए रमेश, पर्ख न, कता हेरेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पा जाए पो मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइ तु।
7: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ, खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
7: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-33-582।
6: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
10: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ट्ज।

0: एकान्छी
1: गहना कहाँबाट किनेछौ बनाएकी छौ?
0: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
1: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
0: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
1: प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9884638858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: आफ्नो सुन्ती बापी रेडियो टाइगर 9.2 मेगाहर्ज।

0: भुइँगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन। भुइँगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुइँगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482859950 र 98480979761।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाँझै
1: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

कष्टै कष्टले भरिएको यो संसारमा येशु मात्र हुन् एक सत्य शरण, निराशा र अध्यारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्। तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बद्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।

TWR नेपालद्वारा प्रस्तुत आशाको किरण रेडियो कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत छ। ईश्वरीय वचन सुने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरूको बीचमा आज म द्वन्द्वको लागि साहस भन्ने विषयमा यो सन्देश लिएर आएको छु। सुनेर हामी सबैजना आशीषित हुनेछौँ। यो कुरा साँचो हो, निश्चित रूपमा आज हामीलाई दैनिक जीवनमा आज अनि हरेक दिन बाँच्नको लागि, जीवन जिउनको लागि साहस चाहिन्छ। साहस भनेको डरलाई स्थान नदिने एउटा दृढ संकल्प हो। यसको अर्थ यो होइन कि मानिसलाई डर लाग्दैन, तर डरलाई दृढ संकल्पले जितिन्छ। साहसको कमी भएमा मानिसहरू भाग्छन्, परीक्षा पर्दा हार मान्छन्, कसैले राम्रोसँग भनेका छन्। विजेताहरू कहिले हार मान्दैनन्, हार मान्नेहरूले कहिले जित्दैन। जीवनको बाटोमा साहस आवश्यक हुँदछ। आज जहाँ तपाईँ र मलाई राखिएको छ, त्यो दृढतापूर्वक त्यहाँ अडिनुहोस्। यो संसारमा द्वन्द्व, लडाई, झगडा तबसम्म जारी रहन्छ जबसम्म विजेता आउँदैन। सम परमेश्वरको राज्य संसारको उद्देश्य अनुसार स्थापित हुँदैन। यीशु त्यस्तै हुनुहुन्थ्यो र उहाँले नै आफ्नो चेलाहरूलाई साहस दिनुभयो। उहाँले कहिले पनि खतरा लुकाउनु भएन, तर उनीहरूलाई दृढ संकल्प गर्न, अगाडि बढ्न, डरलाई स्थान नदिन चुनौती दिनुभयो। यसैले आउनुहोस्, आज हामी मत्तीको पुस्तक 10:24-33 यस खण्डलाई पाठ गर्नेछौ। लेखिएको छ, चेला आफ्नो गुरु भन्दा कमारो आफ्नो मालिक भन्दा श्रेष्ठ हुँदैन। चेला आफ्नो गुरु जस्तो र कमारो आफ्नो मालिक जस्तो हुनु यथेष्ट छ। यदि तिमीहरूले घरका मालिकलाई नै पाल जीवुल भनेका छन् भने उनका परिवारहरूलाई झन् कति बढी भन्ला। यसकारण तिनीहरूसँग नडराओ, किनभने ढाकेर प्रकट नहुने, लुकेर थाहा नहुने केही छैन। जे म तिमीहरूलाई अन्धकारमा भन्दछु त्यो तिमीहरूले उज्यालोमा भनिदियो, र जे तिमीहरूले कानमा सुन्छौ त्यो घरका धुरीहरूबाट प्रचार गर। तिनीहरूसँग नडराओ, जसले शरीरलाई मार्छन् तर आत्मालाई मार्न सक्दैन। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ। के एक पैसामा दुई भगेरा बिक्दैनन् र ती मध्ये एउटा पनि तिमीहरूका पिताको इच्छा बिना भुइँमा खस्ने छैन। तिमीहरूका शिरका केशहरू पनि सबै गन्ती भएका छन्। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भङ्गेराहरू भन्दा बढ्ता मूल्यवान छौ। यसकारण हरेक जसले मानिसहरूको सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई स्वर्गमा हुनु नै मेरो पिताको सामने स्वीकार गर्नेछु। तर हरेक जसले मलाई मानिसहरूका सामने इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा हुनु नै मेरो पिताको सामने इन्कार गर्नेछु। यस्तो काही वचनहरूले चेलाहरूलाई, जस्तै हामीलाई पनि आज आशीर्वाद दिनुभएको छ। प्रवेशले चेलाहरूलाई पठाउनु अघि यसले केही विशेष सल्लाह दिनुभयो, जसबाट हामी पनि अहिलेको लडाई द्वन्द्व यो संसारमा, चुनौतीपूर्ण संसारमा साहस पाउन सक्छौ। आदर्श आकांक्षामा अडिनु चुनौतीपूर्ण भए तापनि यो कुरा आवश्यक छ। आज यो जीवनलाई हेर्ने एउटा उचित दृष्टिकोण र त्यसमा सबैको एउटा उचित स्थान हुँदछ। यसैले यसले भन्नुभयो, चेला

गुरु भन्दा र कमा र आफ्ना मालिक भन्दा श्रेष्ठ हुँदैन, विद्यार्थी शिक्षक भन्दा माथि हुँदैन। सधैँ एउटा शिक्षक पहिले असल विद्यार्थी हुनुपर्छ, एक सेवक पछि मात्र ऊ मालिक हुँदछ। त्यो क्रम कहिले उल्टो हुँदैन, यो नै एउटा उचित क्रम हो। यदि तपाईँ असल शिक्षक एउटा असल गुरु हुनुहुन्छ भने उहाँ जस्तै बन्ने एउटा प्रयास गर्नुहोस्। त्यो नै एउटा सही लक्ष्य हो, साथै एउटा उचित समर्पण पनि यहाँनिर आवश्यक पर्दछ। यदि मानिसहरूले घरको मालिकलाई बेलजुबुल एउटा दुष्टहरूको राजकुमार भन्छन् भने उहाँका अनुयायीहरूलाई त पनि उनीहरूले कति गरेर भन्न सक्छ। यसले देखाउँदछ कि हाम्रो प्रभु येशू ख्रीष्ट जो गुरु हुनुहुन्थ्यो, मालिक हुनुहुन्थ्यो, उहाँले यी सबै कुरा सहनुभोग गर्नुभयो भने आज विद्यार्थीहरूले पनि, आज हामी चेलाहरूले पनि कसरी सहन गर्नुपर्छ। यी सबै कुराहरू गर्नको निम्ति आज हामी तयारी हुनुपर्छ। एउटा गुरु वा मालिक सबैभन्दा माथि नभए उहाँ जस्तै एउटा येशू जस्तै बन्ने एउटा आदर्शको आकांक्षा हामी सबैले राख्नुपर्छ। यस्तो आकांक्षाले एउटा समर्पणको मार्ग गर्दछ। यो आजको आशाको किरण, यो कार्यक्रमले यो प्रेरणादायक घोषणालाई यही सल्लाह दिदछ। यसले भन्नुभयो उहाँले सबै कुरा प्रकट गर्नुभएको छ, यहाँ कुनै पनि कुरा ढाकिएको छैन र सधैँ ढाकेर रहँदैन, सबै कुराहरू प्रकट हुनेछ। हामीले यो सम्झनु अति नै महत्वपूर्ण छ कि परमेश्वरले सबै कुरा आज हाम्रो लागि दिनुभएको छ, थाहा दिनुभएको छ। उहाँको लागि सबै कुरा पूर्ण रूपमा स्पष्ट र खुला छन्। उहाँबाट केही कुराहरू पनि लुकेका छैन। यसले घोषणा गर्नुभयो कि मानिसहरूबाट लुकेको रहस्यमय कुरा उहाँले हाम्रो बीचमा प्रकट गर्नुभएको छ र जति प्रकट नगरिएको छ आउने दिनमा प्रकट हुनेछ। अहिले नै तपाईँले यो कुरा भन्नु र सबैलाई घोषणा गर्नु एउटा गहिरो सत्य हो, यो प्रेरणादायी घोषणा हो। परमेश्वरलाई सबै कुरा थाहा छ र उहाँले सबै कुराहरू प्रकट गर्नुहुनेछ। त्यसपछि उहाँ यसले अझ यहाँ भन्नुभएको छ, म तिमीहरूलाई अँध्यारोमा जे भन्छु जे सुनाउँछु तिमीहरूले त्यो घरको धुरीबाट घोषणा गर,

एक एक केस पनि गरिएका छन्। यदि उहाँले यति सानो सानो विवरणलाई पनि ध्यान दिनुहुन्छ भने निश्चित रूपमा हामी भङ्गेराहरू भन्दा त्यो एक रौ भन्दा कति मूल्यवान छौ। यो हाम्रो लागि आनन्द र आशिषको कुरा हो। यस्तो व्यक्तिगत सान्त्वनाले हामीलाई स्थिर बनाउँछ। अन्तमा प्रभु येशूले भन्नुभएको कुरा, जसले मलाई मानिसहरूको सामु स्वीकार गर्छ म पनि उसलाई स्वर्गमा हुनुहुने मेरो पिताको सामु स्वीकार गर्नेछु। यो अन्तिम स्वीकारोक्ति हो। यस्तोसँगको हाम्रो सम्बन्धले पितासँगको हाम्रो सम्बन्धलाई निर्धारण गर्दछ। यसमा कुनै शंका छैन। यदि हामी उहाँलाई स्वीकार गर्छौँ भने उहाँले पनि पिताको सामु हामीलाई स्वीकार गर्नुहुनेछ। यदि हामीले उहाँलाई अस्वीकार गर्छौँ भने उहाँले पनि हामीलाई पिताको सामु अस्वीकार गर्नुहुनेछ। यो सत्य हो। मेरो लागि यो व्यक्तिगत सान्त्वनाको ठूलो स्रोत हो। यदि मैले प्रभु येशूलाई यहाँ स्वीकार गरे भने उहाँले मलाई पनि त्यहाँनिर स्वीकार गर्नुहुनेछ। त्यसैले हामीले यो व्यक्तिगत सान्त्वनामा आशा गर्नुपर्छ। येशूले आफ्नो चेलाहरूलाई दिनुभएको यी सल्लाहहरू निर्देशनहरू तपाईँ र मेरो लागि पनि साहसको कुरा हो। आदर्शपूर्ण आकांक्षामा तपाईँहरू सधैँ भरि स्थिर रहनु पर्दछ। हामी प्रभु येशू ख्रीष्ट जस्तै बन्नु पर्दछ र उहाँले दिनुभएको प्रेरणादायी घोषणालाई सुसमाचारलाई घोषणा गर्नु पर्दछ र हाम्रो व्यक्तिगत जीवनमा सान्त्वनाको निम्ति उहाँबाट आशा राख्नु पर्दछ। किनकि पिताले हाम्रा हरेक आवश्यकतामा ख्याल राख्नुहुन्छ, हेरविचार गर्नुहुन्छ, किनकि हामी बहुमूल्य छौँ। आज यो बहुमूल्य जीवन आज तपाईँ र मैले यो अस्तित्वलाई स्वीकार गर्नु पर्दछ, किनकि हामी उद्देश्यको साथ यो संसारमा छौँ। परमेश्वरले हामी सबैलाई प्रेम गर्नुहुन्छ। आउनुहोस् यो आनन्द शान्ति उद्देश्य प्रेरित जीवन हामी जिउन सकौँ। परमेश्वरले हामी सबैजनालाई प्रशस्त आशिष दिनुभएको।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्कका साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100 53, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
2: किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: देवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, समस्याको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वदलीय संवाद गर्ने।
0: देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीलाई शास्ति, स्वास्थ्य सेवा सुनिश्चित गर्न माग।
2: तीनटा अस्पताल पुग्दा पनि काठमाडौँमा उपचार गराउन चाहिँ गाह्रो छ। दीर्घ रोगी र इमर्जेन्सी चाहिँ चिकित्सकले हेरिदिनुपर्छ भनेर चिकित्सकलाई पनि सल्लाह दिन चाहन्छु।
1: नेपालमा बाघको संख्या बढेर 429 पुग्यो, चार वर्षमा 74 थपिए। संख्या बढेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती।
0: जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झर्यो, विदेशी बासिन्दाको संख्या भने अहिलेसम्मकै उच्च।
1: र लिग टू क्रिकेट श्रृंखलामा नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै निजी क्षेत्रलाई सेयर बेच्ने गरी ल्याएको फिफाको व्यापारिक योजनाको चौतर्फी विरोध।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-6601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। गएको आइतबार दुई समूह बीच झडप भएपछि अशान्त बनेको सुनसरीको जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख भएको छ। सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूको संयुक्त प्रयासपछि अवस्था सामान्य बन्दै गएको हो। झडप क्रममा सुरक्षाकर्मीको गोली लागेर एकजनाको ज्यान गएपछि स्थिति बिग्रन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित पालिकाहरूमा अनिश्चितकालीन कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको थियो। अहिले अवस्था सामान्य बनाउन पालिकामा सर्वपक्षीय सद्भाव बैठकहरू भइरहेका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालका अनुसार हरिनगर र भोकराहा नरसिंह गाउँपालिकामा आयोजना गरेको सर्वपक्षीय बैठकमा शान्ति सुरक्षा कायम राख्ने सहमति भएको छ। प्रशासनले प्रभावित पालिकाका जनप्रतिनिधि र विवादमा संलग्न दुवै पक्षसँग छुट्टा छुट्टै छलफल गरिरहेको छ। घटनापछि हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले बाँकी, कपिलवस्तु र मधेसका अरू जिल्लाहरूसँग पनि निरन्तर समन्वय र सुरक्षा समीक्षा गरिरहेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो। आज सुनसरीको दिवान गैंज गाउँपालिका 3 कप्तानगंज र आसपास सेनाले हवाई गस्ती पनि गरेको छ।
1: यसैबीच प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछिको परिस्थितिलाई शान्तिपूर्ण संवादबाट समाधान गर्न अपील गरेका छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव, भाइचारा र सहअस्तित्व कायम राख्न सबै पक्षसँग आग्रह गरेको हो। बैठकपछि जारी सातबुधे अपीलमा लोकतान्त्रिक व्यवस्थामा देखिने जुनसुकै जटिल समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने उल्लेख छ। दलहरूले नागरिकहरूलाई कुनै पनि उत्तेजना वा अवांछित गतिविधिमा संलग्न नहुन र आफ्ना मागहरू संयमित भई शान्तिपूर्ण रूपमा राख्न अनुरोध गरेका छन्। सामाजिक सद्भाव कायम राख्न प्रदेश जिल्ला र पालिका तहमा तत्काल सर्वपक्षीय बैठक आयोजना गरी नागरिक स्तरमा विश्वासको वातावरण बनाउन आफ्ना समितिहरूलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ। यस्तै सामाजिक सञ्जालमा फैलन सक्ने भ्रामक सूचना र अपवाहले स्थिति थप जटिल बनाउन सक्ने भन्दै जिम्मेवार बनेर सामाजिक सञ्जाल प्रयोग गर्न र संचार माध्यमलाई तथ्यपरक सूचना मात्रै सम्प्रेषण गर्न अपील गरिएको छ। बैठकमा राष्ट्रपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल लगायत नौवटा दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
0: यसैबीच कोशी प्रदेश सरकारले सुनसरीको देवानगंज घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेका लागि राहत प्रदान गर्ने भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले आज आह्वान गर्नुभएको सर्वदलीय बैठकमा दिएको जानकारी अनुसार घटनामा ज्यान गुमाउनेको परिवारलाई 2,00,000 रूपियाँ र घर पसल साथै अन्य आगजनी पीड़ित परिवार र घाइतेहरूलाई 50,000 रूपियाँका दरले राहत दिइनेछ। सर्वदलीय बैठकले 8 मुद्दे निर्णय गर्दै सबैलाई संयमता अपनाउन सद्भाव कायम राख्न अपील पनि गरेको छ। सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
1: वीरगंजको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र पर्सा प्रशासनको व्यवहारप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ। हिजोदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन थालेको संघले आज पनि सेवा बन्द गरेको हो। आज स्वास्थ्यकर्मीहरूले माइतीघरमा प्रदर्शन समेत गरेका छन्। हिजो र आज 2 दिनसम्म ओपीडी सेवा पूर्ण रूपमा ठप्प हुँदा बिरामी र उनीहरूका आफन्त मारमा परेका छन्। ललितपुरको पाटन अस्पतालमा उपचार गराउन आएका बिरामीसँग भेटेपछि महेश गेवालीको रिपोर्ट।
9: सधैं सयौं बिरामीको चापले भरिने पाटन अस्पताल आज भने सुनसान जस्तै छ। ओपीडीको टिकट काउन्टर, फार्मेसी, पैसा तिर्ने काउन्टर, ल्याब परीक्षण, एक्सरे र नाक कान घाँटी लगायतका विभाग बन्द छन्। ओपीडी सेवा बन्द भएकाले आकस्मिक कक्ष अगाडि केही चहल पहल छ। हेटौडाकी कल्पना लामा भाउजूको उपचार गराउन आउनु भएको छ। बाथरोगको उपचारका क्रममा गरिएको परीक्षणको रिपोर्ट देखाउनु पर्ने भए पनि सुरक्षा गार्डले टिकट नपाइने जानकारी दिए। त्यसपछि मुख्य ढोकामा टाँसिएको सूचना पढेर उहाँले ओपीडी सेवा बन्द रहेको थाहा पाउनुभयो।
10: अब अनिश्चितकालीन भनेको छ, कसलाई बुझ्ने कि यहाँ कसैले पनि बताउँदैन, बुझ्दाखेरि कसैले राम्रोसँग नभन्दो रहेछ कि यहाँ। अब डाक्टरको नम्बर पनि हामीलाई मिल्दैन रहेछ है, डाक्टरको क्लिनिक पनि कहाँ हो हामीलाई थाहा छैन। अब हामीले त यहीँ देखाउनु पर्यो, बिरामीलाई चाहिँ गाह्रो पनि भयो। अब 1-2 दिन भनेर आएको हुन्छ, गाह्रो परेर आउँदाखेरि छैन डाक्टरै छैन, अब बिरामीहरू त मर्नु सिवाय के गर्नु त। अब यस्तो अवस्था भएपछि त
9: काठमाडौँको बानेश्वर बस्ने पाल्पाका जीवन खनाललाई मुटु र ढाडको समस्या छ। उहाँ कार्यालयबाट 12:30 बजे आधा दिनको विदा लिएर सिभिल अस्पताल पुग्नुभयो, तर अस्पताल पुगेपछि बल्ल बन्द रहेको थाहा पाउनुभयो। त्यसपछि उहाँ वीर अस्पताल पुग्नुभयो, तर त्यहाँ पनि आकस्मिक सेवा बाहेक अरू सेवा बन्द रहेको थाहा भयो, तर के कारणले भनेर कसैले बताएनन्। अन्तत उहाँ पाटन अस्पताल पुग्नुभयो। पाटनमा पनि सुरक्षा गार्डले गेटबाटै फर्काइदिए। संघीय राजधानीका सबै ठूला अस्पतालमा उपचार नपाउँदा उहाँ निराश भएर फर्किनुभयो।
2: 3 अस्पताल पुग्दा पनि काठमाडौँ सदरमुकाममा उपचार गराउन चाहिँ गाह्रो छ। एकातिर बिदा जाने अनि अर्को काम डबल गर्ने अनि औषधि उपचारको औषधि खान नपाइने, मलाई उभिन पनि गाह्रो भएको छ। आज त मलाई मुटुको समस्याले मेरो हार्ट एट्याक बीचमा आइदियो भने पनि मलाई उपचार गर्ने ठाउँ कहीँ पनि देखिएन भने मेरो त आज त सरकारबाट हत्या हुने अवस्था देखियो। दीर्घ रोगी र इमर्जेन्सी चाहिँ चिकित्सकले हेरिदिनु पर्छ भनेर चिकित्सकलाई पनि सल्लाह दिन चाहन्छु।
9: दोलखाको भीमेश्वर नगरपालिकाबाट आउनुभएका मोहन बहादुर चौलागाईको समस्या अझै जटिल छ। आज बिहान निरन्तर फलोअप, हाड जोड्नीको उपचार र थाइराइड जाँचका लागि उहाँ वीर अस्पताल पुग्नुभयो, तर त्यहाँ बन्द भएपछि उहाँ पनि पाटन अस्पताल नै आउनुभयो। टाउको दुख्ने र सुन्निने समस्या देखिएकोले आजै डाक्टरलाई देखाउनु पर्ने, तर न वीरमा उपचार भयो न पाटनमा। काठमाडौँमा कोही नभएकाले अहिले उहाँ बागबजारको एक होटेलमा दैनिक 500-700 रूपियाँसम्म तिरेर बसिरहनु भएको छ। काठमाडौँ आएको एक हप्ता बितिसक्दा पनि उपचार भने हुन सकेको छैन।
11: बन्द गर्न चाहिँ नपर्ने हो, किनभने जस्तै अब म दोलखाबाट आइतबार आएको, अब लजमा बस्नु पर्छ, अनि यत्रो यत्रो दिन बसेर साढे मार्ग पर्यो। एक दोस्रो अब अस्तिदेखि घरमा त्यो टाउको होर्याउने काम गरेको, अब यत्रो दिन आइसके उपचार हुन सकेन भने त गाह्रै भयो नि त। त्यो क्लिनिङसँग सम्बन्ध भइसक्यो भए उत्रिने खेल गरेर उपचार हुन्थ्यो होला। अहिले त अब एक हप्ताभित्र नै उपचार नहुने भयो नि त, अप्ठ्यारो भइरहेछ।
3: एकातिर काठमाडौँमा राम्रो उपचार पाइन्छ भनेर टाढा टाढाबाट आएका बिरामीले बेलैमा उपचार नपाउँदा शास्ति भोग्नु परेको छ। त्यसैमाथि स्वास्थ्य उपचार संविधानले प्रत्याभूत गरेको मौलिक हक हो, तर पटक पटक अस्पतालको सेवा बन्द गर्ने जस्ता घटनाले सरकार सेवा सुनिश्चित गर्न सक्षम नरहेको प्रष्ट देखिन्छ। चिकित्सकमाथि भएको आक्रमणको उचित छानबिन हुनुपर्छ, तर हजारौं बिरामीलाई दुःख दिएर सेवा नै ठप्प पार्ने निर्णय पनि सही होइन। श्रीमतीको उपचार गर्न पाटन अस्पताल आउनुभएका कुपन्डोलका सुरज श्रेष्ठ:
12: पब्लिकलाई दुःख पाउने मेलो मात्र भयो नि त होइन, अब त्यही गभर्मेन्टमा बन्द छ, प्राइभेट चाहिँ खुल्लै नै छ नि त। फेरि त्यो पार्ट त डेफिनेटली पनि पब्लिक त त्यतिकै इन्टरटेनमेन्टको लागि आउने होइन नि त, हेल्थ र एजुकेसनको पार्ट त सिरियस केसै हो नि होइन, र हेल्थ सन्चो नभएपछि मात्र आउने हो, त्यतिको डुल्न आउने होइन। बन्द हुने भन्दा पनि सर्टेन पार्टहरू खोलेर उहाँहरूको के मागहरू छ जुनसँग छ त्यो सरकार अथवा संस्था बसेर चाहिँ फाइनलाइज गर्दाखेरि सबैजना जनताहरू मारमा पर्दैन कि जस्तो लाग्छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। मेजर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
14: एनबीएल सर्वसुलभ आवास कर्जा
15: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
14: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
15: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा,
14: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
15: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
14: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
15: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
14: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
15: शर्तहरू लागू हुनेछन्।
16: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दिवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख, समस्याको समाधान सम्वाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान, तल्लो तहमा सर्वदलीय सम्वाद गर्ने, घटनामा ज्यान गुमाउने परिवारलाई कोशी प्रदेश सरकारले 2,00,000 रूपियाँ दिने, देशभरका अस्पतालमा आकस्मिक भएका सेवा बन्द हुँदा बिरामीलाई स्वास्थ्य सेवा सुनिश्चित गर्न माग लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपालमा वयस्क पाटेबाघको संख्या बढ़ेर 429 पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पछिल्लो राष्ट्रिय बाघ गणनाको अन्तिम नतिजा विश्व बाघ दिवसको अवसरमा आज सार्वजनिक गरेको हो। यसअघि सन् 2022 355 बाघ रहेकामा 4 वर्षको अवधिमा 74 थपिएका छन्। नयाँ तथ्याङ्क अनुसार सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा 145 बाघ भेटिएका छन्। यस्तै बर्दियामा 112, पर्सामा 71, बाँकेमा 51 र शुक्लाफाडा क्षेत्रमा 50 बाघ रहेका छन्। गएको पुष 1 वैशाख 10 गतेसम्म क्यामेरा ट्राफिङ प्रविधिबाट यो गणना गरिएको विभागले जनाएको छ। तथ्याङ्क अनुसार उत्साहजनक वृद्धि देखिए पनि बाघ पाइने क्षेत्रका स्थानीय पालिका र संरक्षण कर्मीहरू भने मानव बाघ द्वन्द बढ़नेमा चिन्तित छन्। सन् 2010 2024 बाघको आक्रमणबाट 141 ज्यान गुमाइसकेका छन्। पछिल्ला वर्षहरूमा सचेतना र द्वन्द न्यूनीकरणका कार्यक्रमले घटना केही कम भए पनि जोखिम अझै कायमै छ। विज्ञहरूका अनुसार बाघको संख्या वृद्धि एकातिर खुशीको कुरा भए पनि हाम्रा निकुञ्जहरूले धेरै संख्या फेक्न सक्छन् या सक्दैनन् भन्ने प्रश्न उठेको छ। त्यसैले स्थानीय समुदायलाई संरक्षणमा जुट्दै आहार र वासस्थानको उचित व्यवस्थापन गरेर मानव बाघ द्वन्द घटाउनु नै अबको प्रमुख चुनौती बनेको छ। बाघ संरक्षणको महत्वबारे सचेतना जगाउन हरेक वर्ष जुलाई 29 विश्व बाघ दिवस मनाइन्छ।
0: सरकारले 9 विधेयकलाई संघीय संसद समक्ष पेश गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी 2076 संशोधन गर्न बनेको विधेयक पनि पेश गर्न अनुमति दिइएको छ। यस्तै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी 2068 संशोधन गर्न बनेको विधेयक र कर्मचारी संशोधन 2019 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न अनुमति दिएको प्रवक्ता पोखरेलले बताउनुभयो।
1: संसदीय चुनाव समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की तथा आयुक्त पदमा गुरु वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। आज बसेको समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिश भएका 3 नामलाई अनुमोदन गर्ने निर्णय गरेको हो। प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनवाई हिजो भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनवाई आज भएको थियो। समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित नामहरू सर्वसम्मतिले अनुमोदन भएको घोषणा गर्नुभयो।
0: सर्वोच्च अदालतले 4 प्रकृतिका मुद्दाका सुनवाईमा प्रत्यक्ष प्रसारण नगर्न आदेश दिएको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले प्रचलित कानून अनुसार गोपनीय राख्नुपर्ने विषय, बन्द इजलासबाट सुनवाई हुने विषयवस्तुहरूलाई प्रत्यक्ष प्रसारण नगर्न अन्तरिम आदेश जारी गरेको हो। हालै विशेष अदालत, उच्च अदालत जनकपुर र केही उच्च अदालतले प्रत्यक्ष प्रसारण गरेका थिए। यस्तै सर्वोच्चले पनि संवैधानिक इजलासको लाइभ प्रसारण गरिरहेको थियो। यस्तै प्रत्यक्ष प्रसारण गरिएका अन्य कार्यवाहीहरूलाई अनुचित रूपमा सम्पादन तोडमोड वा दिग्भ्रमित गरी बनाएका भिडियो क्लिप पनि प्रसारण नगर्न नगराउन अदालतले आदेश दिएको छ। सर्वोच्चका अनुसार प्रचलित नेपाल कानून अनुसार गोपनीयता कायम गर्नुपर्ने मुद्दा, बन्द इजलासबाट सुनवाई गर्नुपर्ने मुद्दा, मुद्दाका पक्षीय विपक्षी तथा निज तर्फबाट कानून व्यवसायले गोपनीयता कायम गरियोस् प्रत्यक्ष प्रसारण नगरियोस् भनी अनुरोध गरेको मुद्दा र अदालत इजलासबाट प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनी ठहराएका विषयको पनि प्रत्यक्ष प्रसारण गर्न पाइने छैन।
1: कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संसद दलका नेता समेत रहनुभएका शाहीले आज प्रदेश प्रमुख एगेराज जोशी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो। उहाँ कर्णाली प्रदेशको 5 मुख्यमन्त्री बन्नुभएको छ। शाहीले हिजो नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन 21 सांसद आवश्यक पर्छ। शाहीलाई नेकपाका 14 र एमालेका 10 गरी 24 सांसदको समर्थन छ। उहाँले आज पदभार सम्हाल्नु भएको छ। एमालेका एमएलएल कण्डेलले राजीनामा दिएपछि शाही मुख्यमन्त्री नियुक्त हुनुभएको हो।
0: नेपाली कांग्रेसले वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक बैठकले पूर्व प्रधानमन्त्री समेत रहेका 79 वर्षका श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। श्रेष्ठको ललितपुरको जावलाखेलमा रहेको हेलिस अस्पतालमा हिजो निधन भएको थियो। पार्टी केन्द्रीय कार्यालयमा उहाँको पार्थिव शरीरलाई सभापति गगन कुमार थापाले पार्टीको झण्डा ओढ़ाएर श्रद्धांजलि अर्पण गर्नुभयो। नेता श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको पार्टीले जनाएको छ। बैठकले आजदेखि 3 केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा आधार झण्डा झुकाउने निर्णय पनि गरेको छ।
1: कपिलवस्तुमा ट्रकको ठक्करबाट 3 ज्यान गएको छ। तौलीहवा बहादुरगंज फुल्लाकी सड़क अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर 2 गैठवा चोक नजिकै ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। प्रहरीका अनुसार आज बिहान 7:15 तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा स्थानीय 12 आनन्द कहार तथा महाराजगंज नगरपालिका 3 75 घोल्लर कुर्मी र 45 विजय कुमार बानियाको ज्यान गएको हो।
0: निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर 3 मजदूरको ज्यान गएको छ। कोहलपुर नगरपालिका वडा नम्बर 3 शान्ति टोलमा दयाप्रसाद थारूको निर्माणाधीन घरको आँगनमा सेप्टिक ट्याङ्की बनाउँदै गर्दा फसेर कोहलपुर 3 कालु थारू, प्रकाश थारू र बीजा थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जना आएको छ। उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदूरका रूपमा कार्यरत थिए। डोजरको प्रयोग गरी सेप्टिक ट्याङ्की फुटाएर उनीहरूको शव निकालेको प्रहरीले जनाएको छ।
1: यस्तै झापामा आफ्नै बारीमा हात्ती धपाउन लगाएको विद्युतीय तार छोएपछि करेन्ट लागेर एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा नम्बर 4 की 65 वर्षीय सन्ज्योति लिम्बुको ज्यान गएको हो। बिहान 9 बजेतिर भएको घटनामा लिम्बुको घटनास्थलमै ज्यान गएको हो। परिवारका सदस्यले करेन्ट लागेर लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
17: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
17: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: नेपालको एकमात्र डीटीएफ सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार, जो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले झण्डै 2 अर्ब रूपियाँको हुण्डी कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। धादिङ घर भई काठमाडौँको नागार्जुन बस्ने 49 वर्षका राजेन्द्र प्रसाद रिजाललाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिनुभयो। उहाँका अनुसार केही व्यक्तिहरूले हुण्डी कारोबार गर्दै आएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा रिजाल पक्राउ परेका हुन्। अरू व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता मार्फत 1,99,65,39,454 रूपियाँ बराबरको हुण्डीको माध्यमबाट कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ।
5: सड़क डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। चौधरीले 2,26,13,000 रूपियाँ अवैध सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अवैध सम्पत्ति जफत प्रयोजनका लागि शैलेन्द्रकी श्रीमती अर्पणा कुमारीलाई पनि आयोगले विपक्षी बनाएको छ। 2065 सालमा सरकारी सेवामा प्रवेश गरेका चौधरी 2082 साल असारसम्ममा 4,98,68,000 रूपियाँ भन्दा बढ़ी आमदानी तथा खर्च गर्न सफल भएका थिए। यसमध्ये 2,26,13,000 रूपियाँ अवैध आमदानी गरेको पाइएको अख्तियारको विज्ञप्तिमा भनिएको छ।
6: शेयर बजार लगातार तेस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 7.79 अङ्कले घटेर 2,688.88 बिन्दुमा झरेको छ। नेप्से हिजो 4 र अस्ति 33 अङ्कले ओह्रालो लागेको थियो। आज म्युचुअल फण्ड र अन्य बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 186 वटा कम्पनीको शेयर घटेकामा 78 वटाको बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4,42,00,00,000 करोड़को कारोबार भएकामा आज 343 वटा कम्पनीका 97,77,000 कित्ता शेयर 4,02,00,00,000 रूपियाँमा किनबेच भएको छ।
5: आज गुरु पूर्णिमा आफूलाई शिक्षा र मार्ग निर्देश गर्ने गुरूप्रति श्रद्धा र सम्मान प्रकट गरी देशभर मनाइएको छ। अज्ञानताबाट ज्ञानको प्रकाश तप डोड्याउने व्यक्तिलाई गुरू मानिने धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार आजको दिनको विशेष महत्व रहेको छ। आजका दिन विद्यार्थी तथा अनुयायीहरूले आफ्ना गुरूलाई भेटेर सम्मान प्रकट गर्ने र आशीर्वाद लिने प्रचलन छ। यसै दिनलाई महर्षि वेद व्यासको जन्म जयन्तीको रूपमा व्यास जयन्तीको रूपमा पनि मनाउने गरिन्छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले व्यासलाई आदि गुरूका रूपमा सम्मान गर्दछन्। गुरू शिष्यको अटूट सम्बन्ध र गुरूको महिमालाई आत्मसात गर्दै सामाजिक सञ्जालहरूमा समेत बिहानदेखि शुभकामना आदान प्रदान भइरहेको छ।
6: नेपाल दर्पणमा अब विदेशको खबर। जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झरेको छ। यस वर्षको जनवरी 1 सम्ममा जापानी नागरिकको जनसंख्या 11,97,36,483 कायम भएको आज सार्वजनिक भएको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्भाले जनाएको छ। आन्तरिक मामिला तथा संचार मन्त्रालयको तथ्याङ्क अनुसारको संख्या अघिल्लो वर्षको तुलनामा 9,17,000 घटेको छ। सन् 1968 तुलना योग्य तथ्याङ्क उपलब्ध हुन थाले यता यो सबैभन्दा ठूलो गिरावट हो। जापानका 47 प्रशासनिक क्षेत्रहरूमध्ये टोकियोमा मात्र जापानी नागरिकको संख्या 0.09% वृद्धि भएको तथ्याङ्कले देखाएको छ। यसैबीच विदेशी बासिन्दाहरूको संख्या 3,54,000 बढ़ेर 40,31,159 पुगेको छ। यो संख्या सन् 2013 मन्त्रालयले तथ्याङ्क संकलन गर्न थाले यता सबैभन्दा धेरै रहेको खबरमा उल्लेख छ। जापानमा विदेशी बासिन्दाहरू समेत कुल जनसंख्या 12,37,67,642 पुगेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा झण्डै 5,63,000 कम हो। टोकियो, चिबा र ओसाका प्रशासनिक क्षेत्रहरूमा मात्र जनसंख्या वृद्धि देखिएको थियो।
5: नेपाल दर्पणमा अब खेल खबर आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखला अन्तर्गत घरेलु टोली नेदरल्याण्डसँगको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ। अहिले ब्याटिङ गरिरहेको नेदरल्याण्डसले ताजा अवस्थामा 48 ओभर 5 बलको खेल सकिँदा 8 विकेट गुमाएर 217 रन बनाएको छ। नेदरल्याण्डसमा भइरहेको श्रृंखलाको यो अन्तिम खेल हो। यसअघि नेपाल लगातार 3 खेलमा पराजित भएको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग 8 विकेट र दोस्रो खेलमा 3 रनले पराजित भएको थियो। यस्तै नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निकै कठिन भएको छ। 8 टोली सहभागी लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछन्। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनौट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्नेछ।
6: आईसीसी टी20 ब्याटिङ वरियतामा भारतका 15 वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले एकपटक 230 स्थान सुधार गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा सूर्यवंशी 230 स्थान सुधार गर्दै करियरकै उत्कृष्ट 48 स्थानमा उक्लिएका छन्। हरारेमा घरेलु टोली जिम्बावेसँगको 3 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा सूर्यवंशीले 151 रन बनाएका थिए। उनले श्रृंखलाकै उत्कृष्ट खेलाड़ीको अवार्ड पनि जितेका थिए। टी20 ब्याटिङ वरियताको शीर्षमा भारतका ईशान किशन, दोस्रोमा पाकिस्तान का साहिबजादा फरहान र तेस्रो स्थानमा भारतकै अभिषेक शर्मा छन्। यो वरियतामा नेपालका गुलशन झा 5 स्थान सुधार गर्दै 97 स्थानमा उक्लिएका छन्। टी20 बलिङ वरियताको शीर्षमा अफगानिस्तानका राशिद खान, दोस्रोमा पाकिस्तानका अब्रार अहमद र तेस्रो स्थानमा इंग्ल्याण्डका आदिल रशीद रहेका छन्। यो वरियतामा नेपालका कुनै पनि खेलाड़ीले सुधार गरेका छैनन्। टी20 अलराउण्डर वरियतामा नेपालका दिपेन्द्र सिंह गिरी 1 स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन्। यो वरियतामा जिम्बावेका सिकन्दर राजा शीर्ष र पाकिस्तानका सईम अयुब दोस्रो स्थानमा छन्।
5: र विश्व फुटबल महासंघ फिफाले आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न नयाँ कम्पनी स्थापना गरी त्यसको केही हिस्सा निजी क्षेत्रलाई बेच्ने योजना अघि सारेपछि विवाद सृजना भएको छ। फिफाले फिफा फरवर्ड इन्टरप्राइजेस नामको नयाँ कम्पनी मार्फत फुटबलका सम्पूर्ण व्यापारिक कामहरू हेर्ने लक्ष्य राखेको छ। कम्पनीको 21% हिस्सा 4 अर्ब 20 करोड़ डलरमा निजी लगानीकर्तालाई बेच्ने र बहुमत हिस्सा भने फिफाकै नियन्त्रणमा राख्ने योजना छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यसबाट प्राप्त रकम सदस्य राष्ट्रहरूको विकास बजेट 3 गुणाले बढ़ाउन प्रयोग गर्ने बताउनु भएको छ। यस योजना अनुसार हरेक सदस्य देशले विशेष आयोजनाका लागि तत्कालै थप 2 करोड़ डलरसम्म पाउनेछन्। तर यो कदमको युरोपेली फुटबल निकाय यूईएफए र बेलायती राजनीतिज्ञ लगायतले तीव्र आलोचना गरेका छन्। यूईएफएले फुटबलको आत्मा र व्यवस्थापन विकटको विषय नभएको भन्दै फिफा मालिक नभई संरक्षक मात्र रहेको टिप्पणी गरेको छ। उत्तर अमेरिकी फुटबल महासंघले पनि छलफल नै नगरी योजना ल्याएकोमा आपत्ति जनाएको छ। आलोचकहरूले यो कदम इन्फान्टिनोले आउँदो चुनाव जित्नका लागि पैसा बाँड्ने दाउ भएको र नयाँ कम्पनीको प्रमुख बनेर आफ्नै तलब 10 गुणासम्म बढ़ाउन खोजेको आरोप लगाएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: देवानगंज घटनापछि अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख। समस्याको समाधान संवाद र सहमति मार्फत गर्न दलहरूको संयुक्त आह्वान। तल्लो तहमा सर्वसदीय संवाद गर्ने।
5: देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीलाई शास्ति, स्वास्थ्य सेवा सुनिश्चित गर्न माग।
6: नेपालमा बाघको संख्या बढ़ेर 429 पुग्यो। 4 वर्षमा 74 थपिए। संख्या बढ़ेसँगै मानव बाघ द्वन्द घटाउने चुनौती।
5: जापानी नागरिकको जनसंख्या 42 वर्षमा पहिलो पटक 12 करोड़ भन्दा तल झरियो। विदेशी बासिन्दाको संख्या भने अहिलेसम्मकै उच्च।
6: र लीग टू क्रिकेट श्रृंखलामा नेदरल्याण्डसँगको खेलमा नेपाल बलिङ गर्दै निजी क्षेत्रलाई सियर बेच्ने गरी ल्याएको फिफाको व्यापारिक योजनाको चौतर्फी विरोध।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
1: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
2: तपाईँ मात्रै चुरोट, सुती, गाजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुती, पुकार, सेम्बहार, गाँजा, चुरोट खाइ दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
1: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
5: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
6: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245 51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
7: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाँझै।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ्समै।
1: रेडियो टाइगर स्टुडियो टाइम
2: यति बेला साँझको 7 बजेको छ।
3: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
4: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गणिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी थर्ता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माघ बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
5: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन। लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाघ्छ।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षापछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ सुनि।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
3: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भोरीगाउँ बजार, बर्दिया।
4: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
5: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
4: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
5: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
4: अङ्कल सेवाहरू:
5: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
6: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
7: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
6: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबु नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-974।
8: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
9: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
8: जहाँ पायो त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त, त्यही जाने हो नि।
10: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीमबहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंग सप्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाप चाहिँ तपाईँको मोबाइलमा
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

एबीसी नेपाली सेवाको साँझ पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले लिए जानकारी, छानबिन टोलीद्वारा आजै पीड़ितसँग सोधपूछ, पाँच बजे सहमतिसँगै चिकित्सकहरूद्वारा हडताल फिर्ता, फेरि यस्तो नदोहोरिएला नि।

0: गरियोस् 2000 भन्नेमा हामी विश्वास छौँ।
1: स्वास्थ्य मन्त्रालयका सचिव र अन्तर्राष्ट्रिय प्रसङ्गमा जापानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या बिस्तारै बढ्दै। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। फिफाले आफ्ना प्रतियोगिताहरू व्यवस्थापन गर्ने 20 अर्ब डलर मूल्याङ्कन गरिएको सहायक कम्पनीमा हिस्सेदारी बेच्ने योजनालाई लिएर आलोचनाहरू बढ्दै गएको देखिएको छ। युरोपेली संघ ईयूका खेल प्रमुख ग्लेन मिकालेफले सामाजिक सञ्जालमा हाम्रो खेलबाट टाढा रहनुहोस् भन्दै पोस्ट गरेका छन्। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पनि विश्वकप कुनै किनबेच गर्ने सम्पत्ति नभएको बताएको छ र यस विषयमा छलफल गर्न आज आपतकालीन बैठक गर्दैछ। फिफाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँका भाइद्वारा संचालित एउटा कम्पनीलाई निजी लगानीकर्ताहरूको समूहको नेतृत्व गर्न चाहेको बताइएको छ। दक्षिणी जापानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 14 पुगेको छ भने उद्धार कार्य जारी रहँदा संख्या पनि बढ़िरहेको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका माझ आपतकालीन उद्धार टोलीहरूले पेपर इण्डस्ट्रीज र एउटा शपिङ सेन्टरको भग्नावशेष खोतल्दै भित्र फँसेका जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। हजारौं मानिसहरू उद्धार केन्द्रहरूमा आश्रय लिइरहेका छन् र धेरै बासिन्दाहरू अझै पनि विद्युत सेवाबाट वञ्चित छन्। इरानले इराकमा अमेरिका र साउदी अरेबियाले गरेको आक्रमणको निन्दा गर्दै यसलाई क्षेत्रीय युद्ध विस्तार गर्ने प्रयास भएको जनाएको छ। इरान समर्थित इराकी मिलिसिया पपुलर मोबिलाइजेशन फोर्सेस पीएमएफले रातभरि भएका अमेरिकी र साउदी आक्रमणमा आफ्ना कम्तीमा 20 जना सदस्य मारिएको दावी गरेपछि इरानको यो प्रतिक्रिया आएको हो। बीबीसी अरेबिककी साली नबीलले इराकीहरू अर्को द्वन्द्वको डरमा रहेको बताउँदै भनिन्, इराकी समाजका विभिन्न तत्वहरू चिन्तित हुन थालेका छन् कि उनीहरूको देशलाई आवश्यक नभएको युद्धतर्फ जबरजस्ती तानिँदैछ। बीबीसी अरेबिककी साली नबीलको भनाई। अमेरिकाले भने इरानले प्रहार गरेका सबै क्षेप्यास्त्रहरूलाई निस्तेज पारिदिएको जनाएको छ। यो क्षेत्रमा पुनः चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढेको छ। चीनले अमेरिकाले विदेशमा बनेका मानव आकृति रोबोट र चारखुट्टे रोबोटको आयातमा प्रतिबन्ध लगाएर चिनिया कम्पनीहरूलाई दबाउने प्रयास गरिरहेको आरोप लगाएको छ। अमेरिकाले भने यस्ता रोबोटहरूले अमेरिकाको राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम उत्पन्न गर्न सक्ने भन्दै आयातमा प्रतिबन्ध लगाएको जनाएको छ। र व्हाइट हाउसका पूर्व प्रमुख चिकित्सा सल्लाहकार डाक्टर एन्थोनी फाउचीले कोविड-19 को उत्पत्ति र त्यसप्रति अमेरिकी सरकारको प्रतिक्रिया सम्बन्धी विषयमा अमेरिकी सिनेटको होमल्यान्ड सेक्युरिटी कमिटी समक्ष प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न साम्प्रदायिक तनाव बीच प्रधानमन्त्री वालेन्द्र शाहले शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न र सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ परिचालित हुन निर्देशन दिएका उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सुनसरीको पछिल्लो अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिने क्रममा प्रधानमन्त्रीले परिस्थिति तत्काल नियन्त्रणमा लिन नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न तथा सामाजिक सद्भावमा खलल पुर्याउन खोज्ने तत्वहरूमाथि कड़ा निगरानी राख्न निर्देशन समेत दिएका छन्। अर्कोतर्फ छानबिन समितिले घटनास्थल देवानगंज पुगेर पीड़ित लगायत पक्षसँग सोधपूछ गरेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले गृहमन्त्रीको समेत उपस्थितिमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकसँग छुट्टा छुट्टै भेट गरी पछिल्लो वस्तुस्थिति सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे जानकारी लिएका हुन्। सरकारले छानबिन गर्न गठन गरेको समितिमा आज 2 जना सदस्य थपेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सोमबार राति नै सुनसरी पुगेको समितिका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाले पछिल्लो कार्य प्रगतिबारे बीबीसीसँग भने,
3: जुन घटनास्थल हो देवानगंज गाउँपालिकाको कप्तानगंज गएर हामीले त्यहाँको सङ्गत अवलोकन प्लस त्यसका परिवार र घटनाको बारेमा जानकारी दिने काम गर्यो।
1: समितिलाई सरकारले एक सत्ता

0: गर्नुपर्छ भनेर एउटा कार्यदल बनाएर त्यो प्रभावकारी गर्ने भन्ने अम्बुरा छ।
1: यो सँगै अब चिकित्सकहरूको आन्दोलन फिर्ता भएको हो, स्थगित भएको
0: हो? हजुर हजुर, त्यो सँगै स्थगित भएको हो, सबै सेवाहरू सुचारू भएका छन्।
1: विगतदेखि पटक पटक चिकित्सकहरूको एउटा चासो र माग चाहिँ यस्ता घटना प्राय दोहोरिरहन्छ, आगामी दिनमा यस्ता घटना फेरि दोहोरिन नदिने गरी कसरी सुनिश्चित गर्नुहुन्छ यहाँले?
0: त्यो भनेको दुईटा कुरा छ, एउटा चाहिँ अब चिकित्सक स्वास्थ्य कर्मीहरूबाट सेवा प्रवाहमा सधैँभरि एउटा भाष्य पनि कस्तो भयो भने अस्पतालहरूमा कुनै पनि बिरामीको मृत्यु भयो भने त्यसलाई लापरवाहीसँग जोड्ने पनि भाष्य निर्माण भएको छ, त्यसो नहोस् भन्ने तर्फ एउटा हामी सबै सचेत र त्यसमा काम गर्नुपर्ने हुन्छ। त्यो बाहेक अब केही हिसाबले चिकित्सकबाट गल्ती नै हुँदैन भन्ने होइन, गल्ती भएको खण्डमा त्यसलाई विज्ञले नै त्यसलाई हेरेर गल्ती भएको हो होइन भनेर सिफारिस गर्ने र त्यसको आधारमा कानुनी दायराभित्र ल्याउनु पर्ने भयो, त्यो पनि ल्याउने भन्ने कुरा हो। यो दुईटालाई हेर्दै गर्दा जनतालाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने र त्यसको लागि वातावरण हामी सबैले नागरिकले पनि र सम्बन्धित सबै निकायहरूले पनि र आफै स्वयं स्वास्थ्य कर्मी र चिकित्सकहरूले पनि गर्नुपर्ने हुन्छ। यो सबै कुराहरूमा काम गर्नको निम्ति हामीले नीतिगत र कानुनी कुराहरूमा केही सच्याउनु पर्नेछ भनेर बारम्बार चिकित्सक संघ र स्वास्थ्य कर्मी र चिकित्सकहरूले उठाइराख्नु भएको छ। त्यसमा यसपटक सबै मन्त्रालयहरूको सहभागिता यानि कि सबै निकाय स्टेक होल्डरहरूको सहभागिता गराएर वार्ता सम्पन्न गरेका छौँ र सहमति गराएका छौँ। त्यसले लाग्छ आगामी दिनमा यस्तो कुराहरू नदोहोरियोस् दोहोरिँदैन भन्नेमा हामी विश्वास छौँ।
1: उसो भए यो सहमतिलाई कार्यान्वयन गर्न फेरि कुनै किसिमको आन्दोलन त गर्नु पर्दैन चिकित्सकहरूले?
0: चिकित्सकहरूले आन्दोलन गर्नु पर्दैन, हामीले त्यहाँ बुदाहरूमा स्वयं चिकित्सक संघले नै प्रस्ताव गर्ने र उहाँहरूकै सहभागितामा कार्यदलहरू बनाएर के गर्ने भनेर भनेको हुनाले उहाँहरूकै सहभागिता र सहयोगमा सबै कुरा हुने हुँदा राज्य हामी सबै मन्त्रालय त्यसमा एकदम विश्वस्त छौँ, प्रतिबद्ध पनि छौँ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव विकास देवकोटा, केही दिन अघि बिरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकलाई कुटपिट गरेको घटना र त्यसमा दोषीलाई कार्यवाही गर्न प्रशासनले कदम चाल्न नसकेकोमा आक्रोशित चिकित्सकहरूले मंगलबारदेखि देशैभरि अस्पतालहरूमा आकस्मिक बाहेक सेवा बन्द गरेका छन्। नेपालमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको घोषणालाई सरकारी अधिकारी तथा वन्यजन्तु संरक्षण कर्मीहरूले उत्साहजनक भनेका छन्। नेपालमा अहिले वयस्क बाघको संख्या 429 पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। यो वृद्धिको संकेत बारे हामीले विभागका उपमहानिर्देशक एवं प्रवक्ता वेद कुमार ढकाललाई सोधेका छौं।
2: अब यस मामिलामा हामी खुसी पनि छौ, सँगसँगै अब भोलिको दिन थप चुनौतीपूर्ण छन् भन्ने हिसाबले हामी थप जिम्मेवारी हुनुपर्ने अवस्था पनि देखिएको छ। सन् 2022 नै बाघको संख्या 355 आइसकेपछि राष्ट्रिय निकुञ्ज विभागले आफ्नो रणनीतिमा पनि परिवर्तन गरेर अब हामीले बाघको संख्या बढाउने भन्दा पनि बाघ र मानव बीचको द्वन्दलाई व्यवस्थापन गर्ने खालका कार्यक्रमहरू लैजानुपर्छ, अब हाम्रो नीति टाइगर को एक्जिस्टेन्सको हिसाबले जानुपर्छ भनेर हामीले हाम्रो नीति काम गर्ने तौर तरिका पहिले नै बदलिसकेका थियौं। त्यसले गर्दा भएको वासस्थानभित्र मात्रै बाघ रहने गरी बाघलाई बाहिर आउन रोक्ने हिसाबले अथवा बाघ आफ्नो क्षेत्रभन्दा बाहिर आयो भने तुरन्त हामीले उसको क्षेत्रमा फर्काउने अवस्थाहरू सिर्जना गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ।
3: तपाईँले अघि कुरा कोट्याउनु भएको थियो मानव बाघको द्वन्दको, त्यसैको व्यवस्थापन गर्नलाई यी कुराहरू गर्न लागि आउन् जस्तो उसलाई आफ्नै क्षेत्रमा सीमित पारिदिने भन्ने खालका
2: हो। सकेसम्म बाहिर ननिस्कोस् भन्नको लागि हामीले बस्तीमा तारबार पनि लगाएका छौँ। के रह्यो भन्दा त्यसको आहार प्रजातिहरू गयो भने बाघ पनि सँगसँगै बस्ती क्षेत्रमा प्रयोग गर्ने भएको कारणले गर्दाखेरि एउटा त अब हामीले गाउँ बस्तीलाई तारबारले छेकिदियौँ भने शरीरचरणको पनि सम्भावना कम हुने भयो, बाघका आहार प्रजातिहरूले कृषि क्षेत्रमा गएर हानि नोक्सानी गर्ने क्रम पनि घट्ने भयो। अनि त्योभन्दा अर्को हामीले गरेको इन्टरभेन्सन भनेको बाघको आनी बानी सम्बन्धी जानकारी स्थानीय समुदायलाई हामीले जानकारी गराएका छौँ, एउटा क्याम्पेनको रूपमा पनि सञ्चालन गरेका छौँ। जस्तो बाघ कुन बेला एक्टिभ हुन्छ, बाघबाट कसरी बस्ने, सामुदायिक वनमा जाँदा हामी कति कति बेला जाने भनेपछि मुख्य रूपमा अब दिउँसोको समयमा समूहमा गयौँ भने बाघबाट बच्नलाई सजिलो पनि हुन्छ।
3: अन्तर्राष्ट्रिय यसो जनावरहरूमा हेर्ने हो भने 100 वर्ग किलोमिटरमा 15-20 वटासम्म बाघ बस्न सक्ने भन्ने रहेछ होइन, नेपालमा चाहिँ कति छेल्न सक्ने जस्तो छ त हाम्रो जनजङ्गलले?
2: प्राविधिक भाषामा हामी क्यारिङ क्यापेसिटी पनि भन्छौँ, त्यसमा सकारात्मक खालका कदमहरू

0: जान्यौँ भने छोटो एरियाले पनि धेरै जागहरू हटाउन सक्ने अवस्था पनि हुन सक्छ। यदि वासस्थान बिग्रियो भने त्यसले चाहिँ धेरै एरियाले पनि छोरी बाघहरूलाई मात्रै एडजस्ट गर्न सक्छ। हाम्रो वासस्थान चाहिँ समग्रमा हामीले राम्रो भन्न सक्छौँ। त्यसले गर्दा अब अहिलेको बाघको संख्यालाई छोरी तलमाथि हुनलाई हामीले अलिकति राम्रोसँग व्यवस्थापन गर्यौँ भने क्यारिङ्क्याको छोरी बस्न सक्ने अवस्था पनि हुन सक्छ।
1: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिदेशक एवं प्रवक्ता वेद कुमार ढकाल साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय। मंगलबार दक्षिणी जापानमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या विस्तारै बढ़िरहेको छ। उद्धार कर्मीहरूले बेपत्ता मानिसहरूको खोजी कार्य जारी राखेका छन्। कुमामोतो भरि हालसम्म 14 जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार भूकम्पपछि भत्किएको इयो शपिङ मलमा 3 जनाको मृत्यु भएको पुष्टि भएको छ। कुमामोतो जापानका 4 प्रमुख टापु मध्येको क्युसुमा अवस्थित शहर हो। उक्त दक्षिणी टापु जापानको तेस्रो ठूलो र दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको टापु हो। त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा त्यहाँकी प्रधानमन्त्री सनाए ताकाइचीले ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका निम्ति निरन्तर प्रयासरत आकस्मिक सेवाका कर्मचारीहरूलाई धन्यवाद दिइन्। उनले अझै पनि धेरै मानिसहरू उद्धारको प्रतीक्षामा रहेको बताउँदै त्यसलाई समय विरूद्धको दौड़ भएको बताइन्। उनले उच्च तापक्रमको स्थिति पनि जारी रहेको उल्लेख गर्दै स्थानीय बासिन्दा र उद्धार कर्मीहरूलाई उष्ण लहरबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिन्। इयोन शपिङ सेन्टर सहितका स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ। कुमामोतोका स्थानीय अधिकारीहरूले 9872 जनालाई सुरक्षित स्थानमा सारिएको बताएका छन्।
1: यसको साथै बीबीसी नेपाली सेवाको साँझ पक्क यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बार चाहिँ।
4: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाघ झैं।
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ